नमस्कार जिलु कोले बहनी म पदम प्रसाद चौनालाई वृद्धि सिद्धि गुरु गणपते सङ्गी गर्दछु रात दिनको जपना नछुटोस् भगवान पाउ सदा पर्दछु राजाले सब यो चलित्र अघिको सुनेर फेरि पनि सुन्छु फेरि पनि सुनाउनु होस् नौला कथाहरू घरका हो भनौला परदेशी जन हो जिलु हो मेरो घर थर एक

राम्रो हारती शेखले पवनले तो शङ्ख पासा दिए देउताले अघि प्रार्थना गरी लिँदा यो रूपले देखिया तिम्रो दुष्ट म मारुला भनी कबोल मैले गरेको थिया को हो तो उता याद छैन महाराज त्यसका डरैले गरी दुजुजु गरी छाती बोल्न नसकी आए उसयो गरे देवीको महिमा नजानी यसरी हे दूत के बोल्दछस् तेरा सुम नि सुम भाइ दुईको तारिफ के गर्दछस् आए ते लडुला भनेर मनले देखि लिए सुन्दरी मेरो चित्त तिमी विषे फसि गयो फिर्दैन केही गरी राम्री छौ परिपूर्ण छौ तिमी पनि रानी हुने एके छौ यो मौका किन चोक त थियौ हिँडसँगै जाउँ कसो भन्दथे तेरो छैन मलाई केही डर भर के धाक देखाउँछस् मैले हाती लिएँ भने छिन महा मर्छु यही मर्दछस् तेरो मालिकलाई यो भनिदिनु संसार मेरो पनि मर्चे रे सहजन स्थल बिखे मर्दा नराम्रो गरे तेरो मालिकलाई यो भनिदिनु संसार मेरो पनि मर्चे रे सहजन स्थल बिखे मर्दा नराम्रो गरे सक्छौ हे महाराज हामी दुईले पाता कसी ल्याउँछौ लड्नु पर्छ भने लडिकन पनि त्यसलाई लिआउँछौ धन्दा केही नमा

बाबा श्री हरि नाम जपनु होस भन्ने छ छोरो भए गर्ला काजकम पछाडि उसले आफू मरि गई गए आफ्नो वंश रह्यो क्रिया पनि भयो कीर्ति रह्यो लोकमा

उस्तै नौ धर्म लगा मन भई श्री धर्म हो तो का।

माझर भैसी दोना असी असी मोल्दछन् हजुरको पेटमा दयालु नभए कमारी झै दल्दछन् मरिजा हिनिजा कति फन्नुहुन्छ उदेकले मर्दछु

0: सगरी बसेको म थिएँ विश्व उमेरसम्म त त्यो सग गरेको सपना सही हो अहिले कता हो कता
1: बोझ बिन अब आप ठुल्याउ गाउँ घर नाम मेरो अर्जुन हो रेगनी पर्यो थर नारायण।

भाइला राम गई बनमाने पछि मारे हरिनी हे मको सीताजी।

कस्तो लीला छ भने देखि हो रावणले सीतालाई हरिदियो रामकी पत्नी त्यो हर्नाको कारण के रहेछ भने देखि सीतालाई मैले हरेपछि रामले मलाई मारिदिन्छन् म पारि त छु भने इरादाली इकन रामले मारिदिए भने म सबै पार्छु भनेर रावणले यस्तो हेतु लिइकन नारायण।

यता हरिसकेपछि अब तलबाट लैजाउँ भने त सात दिन पनि सकिँदैन, म माथिबाट छोटकरीबाट लान्छु। नारायण।

0: 8 अर्ब रूपियाँ बराबरको क्षति भएको द्रुप्त क्षति तथा आवश्यक मूल्याङ्कनको प्रतिवेदनले अनुमान गरेको छ। बारीले निजी क्षेत्रका धेरै व्यवसाय प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, संचार माध्यम लगायतलाई भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको बताउनुभयो। प्रतिवेदनमा निजी क्षेत्रको मात्र नभई आकलन नगरिएको उहाँले प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरेको उहाँको भनाई छ। राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यक आकलन शुरू गरेको छ, जसमा प्रष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बारीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड़ रूपियाँको क्षति भएको छ। बारीबाट भौतिक संरचना भौतिक रूपमा पुगेको क्षति र त्यसबाट पुगेको सम्भावित हानि नोक्सानी जोडेर आरडीएनले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको छ। त्यसअनुसार बारीले 1,46,19 करोड़ रूपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर परेको समेत देखाएको छ, जसमा 30,30 करोड़को क्षति, 30 अर्ब 30 करोड़को क्षति र 1,15,89 करोड़को हानि नोक्सानी भएको समेत बताइएको छ। व्यावसायिक प्रतिष्ठानको पुननिर्माणका लागि मात्रै 45 अर्ब 45 करोड़ रूपियाँ बराबरको क्षतिको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रभावित उद्योग तथा व्यवसायी प्रतिष्ठानमा क्षति पुगेका मध्ये 1,259 होटल तथा रेस्टुरेन्ट, 1,212 थोक तथा खुद्रा व्यापार, 866 शैक्षिक संस्था, 345 विद्युत, ग्यास र पानी उद्योग, 263 उत्पादनमूलक उद्योग र 227 अन्य सेवाका क्रियाकलापहरू, 190 वित्तीय क्षेत्र र बीमाका क्षेत्र, 179 कृषि, मत्स्य र वन व्यवसाय, 171 मानव स्वास्थ्य र सामाजिक कार्य र 87 यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढी पछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा धरातृ निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढी प्रभावित जनप्रतिनिधिहरूसँगको छलफलमा उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने समेत विश्वास व्यक्त गर्नुभयो। मन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तह बीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो। प्रधानमन्त्रीले सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको पनि उल्लेख गर्नुभयो। सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त रूपमा फर्कन सहज हुने पनि विश्वास प्रधानमन्त्रीको छ। प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको पनि स्मरण गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताउनुभयो। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले भने प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पत्रकारहरूसँग बताउनुभयो।
2: मा चाहिँ उहाँले हामीले चाहिँ कनेक्टिभी वैकली मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनस्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो।
1: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका विषयमा बजेटको कुनै चिन्ता नगर्न पनि आश्वासन दिनुभयो। यसैबीच नुवाकोटको किसबाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै हिजो नै पक्राउ पर्नुभयो। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाण्डु जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढ़ीले कृषि क्षेत्रमा भने 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ।

0: राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले धान तरकारी तथा पशुपक्षी क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदन अनुसार बाढ़ीबाट विभिन्न स्थानीय तहमा 1669 हेक्टर धान खेती प्रभावित छ। त्यसबाट करिब 5843 टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1843 टन तरकारी उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यसै गरी प्रतिवेदन अनुसार 252,445 पशुपक्षी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ।
1: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलितमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज विभिन्न संसदीय गतिविधि समितिहरूको बैठक पनि बस्दैछ। संसदीय गति विषयगत समितिहरूको बैठक पनि बस्दैछ, जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायक व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्ने भएको छ। यसैबीच प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका सार्वजनिक भएको छ। असोज 15 गतेसम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको छ। क्यालेण्डर अनुसार पर्सि, आज र भोलि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता इकराम गिरीले भन्नुभयो,
2: उपलब्ध कार्यभार जे जति छन्, विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गर्दा केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढ़ाउँछौ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढ़ाउँछौ। सम्भवतः अधिवेशन चाहिँ 3 हप्ता असोजकोतिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमा आएको बाढ़ीका कारणले असम्भव हो होइन। त्यो दिन हामीले सामान्य बैठक त गर्यौं, तर बिजनेसमा क्षति नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भावना सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
0: यसैबीच महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनु पर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ तथा अन्य विपक्षी दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजूदा कानूनको प्रभावकारी कार्यान्वयन, पीड़ितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायका लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ। सांसद घतानीको प्रस्तावमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रद्धा कुंवर, नेपाली कांग्रेसका रेणुका काउचा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद बलावती शर्मा र पार्वती विकले समर्थन गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अम्बिका देवी संग्रौला तथा राप्रपा संसदीय दलका सचेतक खुशबु ओलीले प्रस्तावको समर्थन गर्नुभएको छ। सार्वजनिक महत्वको कुनै पनि विषयमा राय वा सिफारिश प्रकट गर्न तथा सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव दर्ताको अधिकार प्रतिनिधि सभा नियमावलीले सांसदहरूलाई दिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढ़ी प्रभावितलाई नगद राहतको व्यवस्था गर्नुको फाइदा,
3: दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौ, पैसा दिन सक्छौ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि, हामीले लगे चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि।
0: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन तीन नेतालाई दिइयो जिम्मेवारी. अर्थमन्त्री वागले पर्सि भारत जाने. खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने. लगायतका खबर बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ.
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो. तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ.
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ.
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ.
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं. वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं.
4: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं. जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन.
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि.
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने. आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि. यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु.
6: ओहो, तिमी त घरको खाने भएछौ नि.
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर.
8: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ. यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन. धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ.
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ. यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि. यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि.
9: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं. विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं. हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ. ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन.
10: सामाजिक रूपान्तरणका लागि

0: स्वच्छता र देवासमूहद्वारा अस्वीकार शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई 15 महाधिवेशन आयोजक र समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णय अस्वीकार गर्दै देउबा पक्षले यसलाई राजनैतिक सौदाबाजी भनेको छ। संस्थापन भन्छ माग पूरा गरौं, अब नयाँ शर्त नराखी महाधिवेशनमा जानुपर्छ। त्यस्तै एमाले कार्यदलमा मध्यमार्गीको खोजी, ओली हटाउने भाषा शैलीमा कैची, पुनर्गठनको नीतिगत सुझाव समितिर प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी ओली र शीर्ष नेताहरूलाई हटाएर पार्टी पुनर्गठन शुरू गर्ने व्यक्ति केन्द्रित सुझाव नराखी प्रतिवेदन बनाउने भएको छ। केन्द्रीय सचिवालयको कार्यदेश विपरीत व्यक्ति केन्द्रित सुझाव राखेर प्रतिवेदन बनाउँदा पार्टी एकता खण्डित हुने र उद्देश्य विपरीतको कामले अगाडि बढ़ने भन्दै एकतालाई ध्यानमा राखेर प्रतिवेदन बनाउने निर्णय भएको समेत कार्यदलले बताएको छ।
1: आर्थिक कारोबार दैनिकमा बीमा दावीको भुक्तानीमा जहिलै समस्या शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। विपदको सामना गरिरहेको निजी क्षेत्रको सम्पत्तिको बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरूले जहिलै ढिलाइ गर्ने गरेको आरोप लागेको हो। कोरोना महामारी, जुन्जी आन्दोलन, बाढ़ी पहिरो लगायतका कारण क्षेत्र विक्षेत बन्नु परेका बीमितहरूलाई बीमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको हो। कोरोनाको 7 अर्ब भुक्तानीमा सरकार अझै मौन रहेको पनि उल्लेख गरिएको छ। कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई जरिवाना शीर्षकमा झापाबाट लेखिएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा 33 होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा दया दुधराज र अर्जुन पौडेलले नुवाकोटबाट लेख्नु भएको खबर छ। बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैले पनि रूगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको खबरमा उल्लेख छ। त्यसै गरी अर्को खबर, तपाईंले बनाएको 80 को दशक झल्किने तस्विरले वातावरणलाई कति प्रभाव पार्छ, कति भार पार्छ शीर्षकमा लेखिएको खबर पनि छ। स्क्रीनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेनका पछाडि हजारौं जीपीयू, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य पनि जोड़िएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको खबर रहेको छ, अहिलेको फ्लाइ दुबई पर्खिरहेको छ पोखरा शीर्षकमा दीपक परियारले लेख्नु भएको हो। दुबईबाट पोखरा आउनेको संख्या उत्साहजनक छ। भाडादर काठमाडौँ भन्दा 5000 रूपियाँ सस्तो रहेको छ। पूँजी बजार सुदृढीकरण गर्न सरकारको 21 बुद्धि कार्ययोजना, शेयर निष्कासनमा सहजता, पूर्वाधार निर्माणदेखि कर छूटसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छापिएको छ। भोटेकोशीमा आएको बाढ़ीबाट जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पूँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना ल्याएको उल्लेख गरिएको छ। अर्को खबर, कांग्रेसमा एकसाथ 13,000 भन्दा बढ़ी युवा नेतृत्व तहमा आउँदै शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा एक तिहाई हुने व्यवस्था, कम्तीमा 54,285 महिला नेतृत्व तहमा एकैसाथ आउने, संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समितिको आकार अब 238 सदस्यीय हुने भएको उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, पाठ्यपुस्तक छपाई प्रभावित, सुझावका आधारमा पाठ्यक्रम परिमार्जन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अहिले काम नपाउँदा कर्मचारीहरू हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ। ढिलो गरी काम आएपछि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउनुपर्ने हुन्छ, जसले संस्थामा आर्थिक भार समेत बढ़ाउने उल्लेख गरिएको छ। सुरुङ क्षेत्रमा खोजी जारीलाई निरन्तरता दिइएको बारेमा पनि खबर छापिएको छ। बाल बालिकामा बाथ मुटुरोग समस्या गम्भीर बन्दै शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। बाल बालिकामा घाँटीको संक्रमणपछि देखिने बाथ मुटुरोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड़ दिन थालेको छ। रोग लागिसकेपछि उपचारमा करोड़ौं रूपियाँ खर्च भइरहेकोले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो। वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ़ने वा पाक्ने समस्या भएका बाल बालिकाको समयमै उपचार हुन नसके बाथ ज्वरो हुँदै मुटुको भल्बमा क्षति पुग्न सक्ने समेत जानकारी दिनुभयो। मुटु रोगको समस्या पनि बाल बालिकाहरूमा बढ़दै गएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा स्थानीय तह पुनर्संरचना आवश्यक, संघीय संरचना बीच नै अनमेल शीर्षकमा सन्तोष पोखरेलले लेख्नु भएको खबर छापिएको छ। प्राकृतिक स्रोत उपभोगमा झमेला शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढ़ीको कहरमा जनप्रतिनिधि

0: आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व शीर्षकमा रमेश धमलाले रसुवाबाट लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढ़ाएको छ। राष्ट्रपति इमानुएल माक्रोनले सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको छ। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिगत स्वतन्त्रतामा आवश्यकता भन्दा बढ़ी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। यमनका इरान समर्थित हुती विद्रोहीले दक्षिण लाल सागरका थप रणनीतिक टापहरू कब्जा गरेका छन्। सरकारी र हुती अधिकारीहरूका अनुसार हिजो भएको यो कदमले महत्वपूर्ण समुद्री जल मार्गमा विद्रोहीको नियन्त्रण थप बलियो भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। सरकारी दुई अधिकारी र एक हुती अधिकारीका अनुसार सरकारी गठबन्धनका सयौं सैनिक उक्त द्वीप समूहद्वारा पछि हटेपछि हुती लड़ाको 160 किलोमिटर उत्तरमा रहेका हानिस टापुमा तैनात भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी संचार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रमा लागू जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ। यस परिवर्तनले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् 2024 ल्याएका नियमलाई उल्टाउनेछ। ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो।
0: साझा खबरमा अब खेल खबर। भारतीय महिला टीमले आइतबार कीर्तिमान 8 पल्ट एसिया कपको उपाधि जितेको छ तर त्यसपछि खेलाड़ीले पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी थाप्न भने मानेनन्। यही अन्यलबीच कार्यक्रम 50 मिनट ढिला शुरू भएको थियो। दुबईमा भएको टी20 फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराएको हो तर हरमनप्रीत कौरको कप्तानीमा रहेको टीमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो। गत वर्ष भारतीय पुरूष टीमले पनि यस्तै ट्रफी थाप्न अस्वीकार गरेको थियो। दुवै अवसरमा नकुईले एसियाली क्रिकेट काउन्सिल प्रमुखका रूपमा ट्रफी प्रदान गर्ने अवसर पाउनु भएको थियो। उहाँ पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख सँगसँगै पाकिस्तानी सरकारका आन्तरिक मामिला मन्त्री समेत रहनु भएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने भएको छ। एन्फा कर्मचारी रेफ्री प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपामा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। र एडीसीसी अमेच्योर वर्ल्ड च्याम्पियनशीप 2026 नेपाली युवा खेलाड़ी आशिष थापाले तेस्रो स्थान हासिल गर्नुभएको छ। सेप्टेम्बरको दोस्रो साता पोल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बेल्जियम निवासी थापाले 91 किलो इन्टरमिडिएट अमेच्योर वर्ल्ड विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको हो।
1: बाढ़ी प्रभावितको दैनिकी सहज बनाउन चाल्नुपर्ने कदम के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावितलाई नगद राहत वितरणको आवश्यकताको प्रसंग। बाढ़ीपछि होल्डिङ सेन्टरमा लगेर प्रभावितलाई राखिएको छ। होल्डिङ सेन्टरमा बस्न नचाहनेलाई नगद राहत दिने सरकारको निर्णय र यसको आवश्यकताका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गरेका छौं।
4: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमूना कामहरू पनि छन्। एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ। त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामीले लगाए चामलै खानु, सबैले चामल खानु हुँदैन नि, डायबिटिज छ। हामीले लगाए दाल खानु हुँदैन नि, सबैले कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीड़ित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीड़ित परिवारलाई पनि त तपाईँले लो भन्नु न, महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्। यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जहाँ रक्सीमा खर्च हुन्छ भने डर लाग्छ महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ, महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
0: पैसा दिँदाखेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा सरकारवाला निकायलाई।
4: मेरो विचारमा यो परिवार संख्या हेरेर, परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्न नहुने, पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
0: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि, अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
4: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय, म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सीजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढीपुरी क्षेत्रमा हामी म युथ एजेन्सीजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो, ती युवाहरूलाई तल माथि डाँडामा तल सा, हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
0: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यसो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
4: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका, अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुन सक्छ ग्रुप लिभिङमा। यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ।
0: आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: भोटिकोसी बाढीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति, प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरमा परेन।
0: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई यो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने,
1: महँगी अनियन्त्रित रूपमा बढ़दै 21 राजदूत नियुक्ति सिफारिशको गृह कार्य, जापानिज इन्सेफलाइटिस संक्रमणबाट कोशीमा 2 महिनामै 11 को मृत्यु,
0: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने कानूनी प्रस्ताव, हुथी विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा, जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने ट्रम्प प्रशासनको घोषणा,
1: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित आज धरना दिने, एसियाली कपको उपाधि जिते पनि भारतीय महिला क्रिकेट टोलीले पाकिस्तानी अध्यक्षबाट ट्रफी लिन अस्वीकार, नेपालका युवा खेलाड़ी आशिष थापालाई अन्तर्राष्ट्रिय पदक

0: नमस्कार कार्यक्रम शुभ बिहानी में हार्दिक स्वागत छ। कार्यक्रमको साथमा उपस्थित छु म बिन्दा। प्रविधिमा हुनुहुन्छ साथी सुजन, अनि साथमा हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा। सुन्दर बिहानीको जोश डाँगर र उमङ्ग बोकेर नयाँ दिनको शुरूआत गरिरहनुभएका सम्पूर्ण आदरणीय श्रोतामित्रमा शुभ बिहानीको सौगात सहित हामी रेडियो कार्यक्रम मार्फत तपाईँसम्म आइपुगेका छौं। यो कार्यक्रम रेडियो सैलुङ 92.7 मेगाहर्जबाट प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर संसारभर सुन्न सक्नुहुनेछ। निकै मिठा अनि रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँसँगै आउने गर्छौ, रमाउने गर्छौ। कार्यक्रममा हामी राशि फलम छ, कार्यक्रमका झलक अनि दोलखा र दोलखा आसपासका ज्येष्ठ जनहरूले गाउनुभएका लोक भजनहरू पनि तपाईँलाई सुनाउनेछौ। प्रत्येक बिहानीले हामीलाई नयाँ ऊर्जा दिइरहेको हुन्छ, नयाँ उत्साह र उमङ्ग थपिरहेको हुन्छ। यिनै उत्साह र नयाँ जोशका साथ हामी अगाडि बढ़िरहेका छौ। धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सम तयार छौं। आजको दिन कस्तो रहन्छ, हाम्रो कर्म र व्यवहार कसरी अगाडि बढाउनुपर्छ, यी र यस्तै सतर्कताका लागि राशिफल अंश तपाईँलाई हामी प्रत्येक बिहान सुनाउने गर्छौ। आज पनि राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा।
1: बाली मर्न गयो समुद्र तरियो, लंका पुरी खाग भयो, पछि रावण कुम्भकर्ण मरि गयो, रामायण यति हो।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जबाट म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल भाद्र शुक्ल पक्ष सन् 2026 सेप्टेम्बर 15 तारिख भाद्र 30 गते आज मंगल चौथीको दिन हो। अनि आज पञ्चमी तिथि 5:13 मात्र हो। दक्षिणायण वर्षा ऋतु रौद्र नाम सम्मत सर स्वाति नक्षत्र ध्वजजू तुला राशिका पश्चिममा सेता चन्द्रमा छन्। साइज गर्दा लाभ हुने आजका जोगिनी नैऋत्यमा छन्। साइज गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 30:45 लगाए उदय 5:49 अस्तय 18:07 हुन्छ। अब कार्यक्रम शुरू गरौं
3: राशिफलबाट। मेष राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्यको छ, खर्च गर्नुपर्ने समय आएको छ। अरूले भनेका सारा कुराहरू सके केही काम बन्ने पनि छ, त्यस्तो हो। धैर्यतापूर्वकले काम गर्दै गर्दै लैजानुहोस्, सम्पूर्ण राम्रो भएर जान्छ। वृष राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई समाजको सद्भावको सामनाहरू आउने बेला आएको छ, सम्मान हुने बेला पनि आएको छ। पढाइ लेखाइमा मन जानी छ, गरेको काममा सफलता मिल्ने सम्भावना देखिएको छ। मिथुन राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, तपाईँलाई अनावश्यकको केही विचार मनमा आउन सक्छ र खराबको सङ्गत नगर्नु, खराब मानिसहरूको सङ्गत नगर्नु, अनि सज्जनको सङ्गत गर्नु, अनि फेरि सज्जनको सङ्गतबाट अनि बडो राम्रो हुन्छ, कतैबाट केही अवरोध पर्दैन, राम्रो विचारले काम गर्दै लैजानुहोस्, सफल हुन्छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई विदेश यात्राको लागि म बडो उपयुक्त समय आएको छ र सानो मेहनतले अनि फेरि ठुलो काम सम्पन्न गर्न पनि सकिने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई वैदेशिक कारोबारबाट राम्रो लाभ हुने बेला आएको छ, समाजले गर्ने धार्मिक क्षेत्रको कामबाट नोक्सान पनि हुँदैन, त्यसबाट केही राम्रो हुने देखिएको छ। कन्या राशि हुने मित्रहरू आज तपाईको समय सामान्य छ। तपाईले बोल्ने बोली त्यो बोली विश्वासिलो हुनेछ। आज सामान्य कुरामा पनि केही अलिकति केही सर्को गरेर बोल्नु पर्ने त्यस्तो अवस्था पनि आएको छ र अनिखेरि बोल्दाखेरिमा अलिकति होस राखेरै बोल्ने पात मार्ने गर्नु पर्दो छ भन्ने देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। मनस्थिति कमजोर हुन सक्छ, स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ। तपाईँको मन अलिकति ठुला काममा विचार जाने सम्भावना त्यस्तो देखिएको छ। वृश्चिक राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ। तपाईँको मान बढ्ने बेला आएको छ। सरकारी पक्षको तर्फबाट महत्वपूर्ण कामको जिम्मेवारी पनि आउने देखिएको छ। यात्रा गर्ने जोग परेको पनि देखिएको छ। धनुराशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ। तपाईँलाई शुभ समाचार आउन सक्छ र काम गर्ने मनसय पनि हुन्छ, तर ढिला नगर्नु होला। अनि मौका पर्छ पर्खेर बस्दैन, त्यसमा बडो होसियारका साथ काम गर्दै लैजाउ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई इष्टमित्रको सहायता मिल्नेछ। गरिराखेको कामबाट अन्त भ्रमण गर्नुपर्ने जो पनि परेको छ अनि गरिराखेको कामबाट केही लाभदायकको बेला पनि आएको छ। विचार पुर्याएर काम गर्नु। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले सार्वजनिक समारोहमा उपस्थिति हुनुपर्नेछ। व्यापार व्यवसायबाट लाभ हुन्छ, कृषिबाट सामान्य लाभ हुने सम्भावना देखिएको छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई यातायातको साधन वाहन मिल्नेछ। पशु चौपायबाट लाभ हुनेछ। यात्रा गर्दाखेरिमा आवश्यक अनुसारको यात्रा गर्नुपर्ने देखिएको छ। राष्ट्रफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैनौ सामुदायिक एफएम 92.7 MHz चरीपुर चली ध्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाटाका साथ आजको राशिफल अंशबाट म कति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: श्रोताबिन राशिफल अंश सुनिसक्नु भएको छ। राशिफलमा आएका सन्देशले पक्कै पनि हामीलाई उत्साह, प्रेरणा अनि नयाँ कामका लागि ऊर्जा फार्छ नै। यसैले हामीले हाम्रो दैनिकीलाई अझै सुन्दर बनाउने प्रयत्न गरौं। अब भने दोस्रो अंश लामा राशिफल रहेको छ। लामा राशिफल लिएर आउँदै हुनुहुन्छ लामा गुरु डुक्पा लामा।

0: dabra jingye lamjin jabra jingye lo goje namra jingye om aho baja guru pema deva dagini kaya abigenja om oka abigenja Siddha Abhigyanja Ostrava Abhigyanjari
1: Last of Kakulata Siddhara Namaskar Siova Jola Juzama Pasya Udai Buddhist Pakhra Anusa No Barga Jokko Sakhma Upaski Baisake Kuchu Manirat Rana Pakhrin
0: Aja Vikram Sambhav 2083 Bada 30 Gate Manglavar September 15 Tarik Buddhist Pakhra Anusa Raja Dawa Geba सी चार गते बदल्नेमा र आजको जोक कस्तो छ खाइराखेको जागिर भाइ नयाँ जागिर खान नआउने कुनै पनि कर्मचारीको भाइरल पोस्टलाई विघ्न बाधा आउने अनेकौंको अब्जर्सहरू आउने अलि होसियार गर्नुहोस् राम्रो हुनेछ तल्लो तहदी माथो तहसम्म गल नै आज केही अब्जर्सहरू आउन सक्ने ज्योतिष पात्र अनुसार उल्लेखित भएको छ र आज छेवर गरी केश काट्ने दिन राम्रो छ मे अनि लुङ यो योग फल चाहिँ मे लुङ छ मे भनेको चाहिँ अग्नि र लुङ भनेको हावा अब यो कस्तो हेरिन्छ भने तपाईँको हाम्रो दुईटा जोगहरू हेरिन्छ एउटा चाहिँ अब के गर्नु हुने नहुने दिन हो भने यो एउटा चाहिँ फेरि योग फल आज कस्तो जोग छ मृत्यु जोग छ उद्योग जोग छ लाभ जोग छ काल जोग छ यस्तै जोगहरू हेरिन्छ एउटा चाहिँ आज गर्नु हुने नहुने हेरिन्छ हो त्यसो भएर आज चाहिँ ठिक्कै मध्यम खालको मानिन्छ र आजको भुमतोङ जोगिनी चाहिँ नैरीति परेको छ र आज मेला छ मे भनेको अग्नि र ला भनेको देवता र अग्नि देवता जुरेको भएकोले यहाँले होम यज्ञहरू गर्न सक्नुहुनेछ लो वर्ग
1: जीवालो मुसाफरको मित्र राजन शोक देखिएछ धर्मको टिठी धर गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ लाङ लगाएको मित्र राजा राम्रो देखिएको छ स्वर्ग र राम्रै हुनेछ ताक लगाएको मित्र राजा राम्रो देखिएको छ कुनै पनि बित्न बाह्र छैन
0: तालो घोडा वर्गको मित्रलाज लासा भगले यहाँले पनि सम्पूर्ण कामहरू सफल गर्न सक्ने यहाँले जुन जुन काम गरे पनि आफ्नो हातमा राम्रै चिज पर्ने देखेको छ लुक्लो भेडा वर्गको मित्रलाई आज मध्यम खालको दिन देखेकोले यहाँले कुनै पनि त्यस्तो अप्ठ्यारो बाधाहरू भोग्नु नपर्ने देखेको छ टेलो बाँदर वर्गको मित्रलाई आज सिसा भएकोले टाढा यात्रा आदि कारोबार व्यापार व्यवसायहरूमा अलि विघ्न बाधाहरू आउन सक्नेछ झ्यालो चरा वर्गको मित्रलाई आज सिसा भएकोले तपाईँको कालो दिन भएकोले तपाईँले गरेको काम चाहिँ असफल हुन सक्छ लिना दिन असफल हुन सक्छ तपाईँको दिन कालोमा तपाईँको मन कालो हुन्छ त्यहाँ समय कालो हुन्छ तपाईँको वर्ग कालो हुन्छ अनि तपाईँको नक्षत्र कालो हुन्छ त्यसपछि तपाईँको सम्पूर्णै कालो भएकोले त्यस दिनमा गरेको काम चाहिँ त्यति उपयुक्त नभएको देखिन्छ खिलो कुकुर वर्गको मित्रले चाहिँ मध्यम खालको दिन भएकोले यहाँले कुनै पनि त्यस्तो अप्ठ्यारो विघ्न बाधा भोग्नु नपर्ने देखेको छ फाक्लो बदल वर्गको मित्रलाई धर्मको तिथि धर्म गर्नुहोस् पुण्य कमाउनुहोस् धर्मको साथ साथ यहाँले जुन जुन कामहरू गरे पनि एकदम आफूले राम्रो समयहरू लिएर राम्रो सम्पत्तिहरू प्राप्त गर्न सक्ने तपाईँको जोगले बताएको छ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरिकोट चरियाङ दोलखा
2: यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला।
0: सम्पर्क नम्बर 98 40 92 67 61।
2: सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टिदेले फ्याफुल्ला। नमस्कार। सेवा शुभ दिन।
3: श्रोताबिन, लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब पालो भएको छ दोलखा र दोलखा आसपासका ज्येष्ठ नागरिकहरूले गाउनु भएको लोक भजन सुन्ने। दोलखा गौरी शंकर खारे निवासी ज्येष्ठजन अनन्त बहादुर कुँवरको आवाजमा सजिएको यो निकै मिठापूर्ण श्लोक तपाईँका लागि छाड्दैछु।

0: ਦੇਖੇ ਸਰਾ ਜੇ ਗਰ ਦਸਨ ਪ੍ਰਭ ਕਰਨ ਛਲੀਲਾ ਉਨੈ ਕੋ ਚਲਦਾ ਨ ਦੁਰ ਪ੍ਰਭ ਦਿਸੇ ਯਰੁਕਾ ਕੁਨੈ ਕੋ
1: कार्यक्रम सुनौलो सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनौलो बिहानीलाई सुनौलो बनाउनको लागि हामी ज्येष्ठ जनहरूका मुखारविन्दुबाट प्रस्तुत भएका मौलिक भजनहरू सुनाइरहेका छौ, मौलिक श्लोकहरू सुनाइरहेका छौ। श्लोकका पारखी हाम्रो धरोहर हाम्रा लोक संस्कृतिका उपासक आदरणीय ज्येष्ठ नागरिक अनन्त बहादुर कुँवरको यो श्लोक पछाडि अब भने दोलखा सैनौ गाउँपालिका काटाकुटी निवासी आदरणीय ज्येष्ठजन हरिबहादुर कार्कीले गाउनु भएको यो निकै मर्मस्पर्शी श्लोक तपाईँलाई सुन्नु।
2: पहिले मै थिए भगत कोही थिएनन् अरू जो देख्छ अहिले सबै बुझ तिनी मेरै विभूतिहरू सृष्टिका पछि फेरमा प्रलयमा मै एक रहन्छु भगत मुदेखि

रहत दसै पैदाजी भरको गराए मैले चैतन्य पारे ससै चैतन्य हुन गए सकल जीव्यै स्वरूपमा पछि लागे जन्मन गर्न ती वर्मले व्ययहरूमा फाँसी घरका बाहिर भित्र जुन तरहको देखिन्छ आकाशिया उसै माफिक मोही भगत सम्पूर्ण संसारमा आकाश नाच हुँदैन जुन तरहले भत्केर घरको घरी

0: श्रोताबिन कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। कार्यक्रम सुनौलो बिहानीलाई कार्यक्रम सुनौलो बिहानीमा हामीले नेपाली संस्कृतिका मूल विशेषताहरू पस्किरहेका छौँ। नेपाली संस्कृतिको प्राण हाम्रो मौलिक परम्पराहरू प्रस्तुत गरिरहेका छौँ। आदरणीय ज्येष्ठजन चुडामणि पोखरेल, ज्येष्ठजन हरिबहादुर कार्कीको आवाजमा सजिएको साल जय श्लोक भजनहरू तपाईँलाई सम्प्रेषण गरिसके। हामी सबैलाई थाहा छ, नेपाल एउटा बहुजाति बहुभाषी बहुसांस्कृतिक मुलुक हो। हामी यही संस्कारमा जन्मियौं हुर्क्यौं, यही संस्कारको रंगले रंगिएका छौं। त हामीलाई यिनी संस्कारहरूले मन छुन्छ। यही संस्कारले नयाँ उमङ्ग र ऊर्जा भरिरहेको हुन्छ। यिनी संस्कृतिका उपासक, हाम्रा धरोहर, लोक संस्कृतिका उत्प्रेरक आदरणीय ज्येष्ठ नागरिकहरूका मिठा मिठा भजन श्लोकहरू सँगै राशिफल अङ्क लामा राशिफल यसै गरी रेडियो सेलुङबाट दिनभर प्रस्तुत हुने कार्यक्रम छ। आजलाई पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आगामी अंश यी र यस्तै प्रसङ्ग जोडेर फेरि पनि तपाईँसँग आउने नै छौ। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको आजको यो अंशबाट छुट्टी माग्दै कार्यक्रमको अन्तिममा भीमेश्वर नगरपालिका वडा नम्बर 7 उखुबारी निवासी ज्येष्ठजन चित्र बहादुर खड्काले गाउनु भएको यो निकै मिठो श्लोक तपाईँलाई छाड्दै कार्यक्रमबाट हामी सम्पूर्ण कार्यक्रम टोली बिदामा
1: सारा धर्म पुराना का विषय का बसा कथा सुनी लागे फेरि सुधाउन कनता सौन भनेका मुनि सोच छैन दाग गए बुढो भयो यो सुन्दा कनतृत छैन कहिले इच्छा बलियाउने सुन्दामा फल पाइने पछि पनि मुक्ति समेत पाउने यो चाहिँ देवी भातको किताबमा निकै भेद थियो अगाडि पढिने थिएन केही पनि होलान् बर्मन बुद्धि लापु पछिका पर्दन कसरी भने ती माथि करुणा गरेर जसले एक बेला देखि अनि चारै बेदहरू बनाइदिनु होला सजिलो भने गाउँमा केटीहरू छोरीहरू पढ्ने सबले मोबाइल बोकिरहेका छन्, मोबाइलमा भर्छन्, जान बुवा जाए उहाँ गएर भन्दै चाँडो भन्छन्, सबैले भरिन्छन् त्यतातिर घुसाई कुण्डलमा बगे कि त्रिशुली बिचमा मिसिने खोला तपाई हामीको मरिने चोला माया नमार्नु होला शुद्ध जल पनि बग्दछ मनमा तिजीमा मन बग्छ सोरी तले फेरि भेट होला भन्दी हौ तिमी पनि देख्दैन चितले हे भाइ हो मर्दछु मर्नलाई चढ्दैन काल केही गरी मलाई बाँच्ने उपाय भरसक समय गरूला मर्ने निश्चय छँदैछ मरौँला नम्बरी हुँदैन रे क्या एकपल्ट चाहिँ पापको डर रति भर नराखी तैले बुहारी हरि सोही पाप अहिले प्रकट हुन गयो त्यही पापले पमरी भातको गीत मैले लेखेको छु निन्द्राका वशमा सबै परि गए सीता बाबु तैरोने निन्द्राबाट बिउ पिकन सम्झेर बिहाल हुने रामसीता वनमा गएर बसेछन् रे निन्द्रामा परिछन् रे छक परिथिन् झलास बिउँदा केही पनि छैन झर्सङ्ग बिहाल भएर बसेछन् रे रामले छोडेर हिँडेछन् रे अब कहाँ जाने विन्द्र वनको जङ्गलमा एक्लै परियो माईमै केटाकेटी त्यसो भनेको छ पानीको पनेरो फुलबारी अँधेरो गजुर बसाउनै रह्यो उठ न उठ सिलके दाजु हो पूर्वै उजेलो भयो अहि रातभरि सिलो भन्दाखेरि देवी भागवत कथा मृत सरी विस्तार गर्छु अब देवीको महिमा अपार बुझानु लिलाउनैका सब मक्खानी ताउली पासल पानी खाने अंकरा धेरै

0: कृष्णा जीवन को समार नगरे आउँदैन जवान तिरी दालचिनी छकरा अलैची सुकुमेल सिगरेटलाई चाहिने सलाई यो गाउँ भरिको को छ सिपालु जोडा खटाइदेऊ मलाई हे नानी तिमी त पयली पातली दन्तैमा लाउने दिरी आफ्ना जीवनको समार नगरे आउँदैन जोबान फिरि भने आफूले उसले भने हे बाबु पर्खी तलाई सिपालु छ हान्छु तलाई हे मूर्ख तत्त्व सबै विचार बगबात गर्छ किन बारम्बार पत्ताला जाओस् अब स्वर्ग छादी मर्नु छ तैले नै त पछाडी भने उसले धम्की दिन्छ।
1: श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाएक पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
1: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
2: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय साधारण सभाको मिति समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते समय बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल कार्यक्रम सभा उद्घाटन उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि असोज 7 गते मध्याह 12 बजेदेखि अपराह 4:30 सम्म छहरा चौतारो मलेपू क्षेत्रीय सभा मलेपू टोल सबै असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे डुडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कात्तिके कालीमाटी असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर
2: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म ओडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्द्रावती गाविसको माथिल्लो भेग असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से ढिडाकाउले पोखरी र नामथजोर असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू।
1: पुनश्च साधारण सभामा उपस्थित हुने शीर्ष सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले दुई प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क नम्बर 9851316224 र 9748428877। पर्वत अधिकारी सचिव श्री कालीनाथ बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड, कालिङचो गाउँपालिका 8, सुनखानी, दोलाखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 7 बजेको छ।

0: खोजी कार्य जारी र दोलखाको प्रसिद्ध कालिम्चोक भगवती मन्दिरमा 27 दिनमा 1,44,815 रूपियाँ भेटी संकलन।
1: The Rising Star.
2: Rising Star? Rising Star?
3: Yes, the Rising Star School.
4: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
4: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अग्र पूजाको अधिकार प्राप्त गरेका विघ्नहर्त भगवान श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानी लगायतका देशका मुख्य भागमा भक्तजनहरूको लाम लागेको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्दशीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यका अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमला विनायक, कमलादी गणेश लगायतका देशभरका गणेश मन्दिरहरूमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानैदेखि भक्तजनहरूको भीड़ लागेको छ। भोटेकोशी बाढ़ीमा परि हालसम्म 1,395 जनाको शव फेला परेको छ भने 5,130 जना अझै सम्पर्कविहीन हुनुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरण अनुसार फेला परेको सम्बन्धी चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 77, धादिङमा 72, तनहुमा 38 रहेका छन्। उपचारको क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। हालसम्म फेला परेका शवमध्ये 104 को शनाखत भएको छ। बाँकीको शव पहिचानको लागि डीएनए परीक्षण लगायतका प्रक्रिया अघि बढ़ाइएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढ़ीपछि हालसम्म 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499 जना, रसुवामा 825 र धादिङमा 94 जना रहनु भएको छ। डीएनए नमूनाका आधारमा शनाखत हुन बाँकी शवको पहिचान गर्ने कार्य अघि बढ़ाइएको प्राधिकरणले जनाएको छ। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचार पश्चात डिस्चार्ज हुनुभएको छ। विभिन्न सुरक्षा निकाय मार्फत थप 9,358 जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालय मार्फत 150 जना परामर्शदाता परिचालन गरिएको छ। नेपाल प्रहरीले सञ्चालन गरेको 166 वटा सामुदायिक सचेतना कार्यक्रम मार्फत 45,338 जनालाई परामर्श गरिएको प्रवक्ता महतले जानकारी दिनुभयो। विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो नै भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएमा आगामी शैक्षिक वर्ष 2084-85 विद्यालय तहमा पाठ्यपुस्तक अभावको समस्या निम्तने चिन्ता बढ़ेको छ। विद्यालय तहको पाठ्यपुस्तक सफाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ। विद्यालय तहमा हाल रहेको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 को परिमार्जनका लागि सरकारले कार्यदल बनाएर काम गरिरहेको छ। कार्यदलले विभिन्न समूह मार्फत जिल्लामा गएर विद्यार्थी, शिक्षक, अभिभावक, नीति निर्माता लगायतका अन्य सरकारवालाहरूसँग समूहगत रूपमा छलफल गरिरहेको छ। जापानीज इन्सेफ्लाइटिस जेईको संक्रमणबाट कोशी प्रदेशमा 2 महिनामा 19 जनाको मृत्यु भएको छ। झापामा 7, सुनसरीमा 2 तथा मुरङ र इलाममा 1-1 जनाको गरी 19 जनाको मृत्यु भएको हो। प्रदेश स्वास्थ्य मन्त्रालयमा झापामा 5 जनाको मृत्यु भएको तथ्याङ्क

जापाको प्रवक्ता डाक्टर सभ्यता पन्थीले बताउनुभयो। तर जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रेज कुमार दासले झापाको मेची नगरपालिकामा दुई, अर्जुनधारा, बेर्तामोर, बारादर्शी, हल्दीबारी र भद्रपुरमा एक एकजनाको मृत्यु भएको बताउनु भएको छ। मन्त्रालयमा तथ्याङ्क पुगिसकेको हुन सक्ने उहाँको भनाइरहेको छ। अब एकैछिन व्यापारिक विश्राम।

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35-649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65-046।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सिको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98445-54-40-60, प्रकाश थापा 98445-54-40-60। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
6: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। हिजो हरितालिका तीज पर्व पूजा आराधना गरी मनाइएको छ। भाद्र शुक्ल तृतीयका दिन मनाइने हरितालिका तीजमा व्रत बसे शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहेको छ। हिजो दोलखामा रहेका शिवालयहरूमा भक्तजनहरूको बिहानैदेखि भीड़ लागेको थियो। चरिकोटमा रहेको पशुपति मन्दिर, कोटी होम, बेमेश्वर, गाईखुरा, बैठेश्वर महादेव मन्दिर सहितका शिवालयहरूमा महिलाहरूको भीड़ लागेको हो। तीजको अवसरमा गत वर्षहरूमा दोलखाको सुदूरमुकाम रिकोर्ड सहित विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको भए पनि यस वर्ष भने कार्यक्रमहरू नभएको पाइएको छ। भुटेको सीमा आएको बाढ़ीका कारण देश नै शोकमा भएको भन्दै जिल्लाका अधिकांश पालिकाहरूले तीज पर्वलाई साधारण रूपमा मनाउनको लागि अनुरोध समेत गरेका थिए। दोलखाको प्रसिद्ध कालिङचोक भगवती मन्दिरमा भदौ महिनाको 27 दिनमा 1,44,815 रूपियाँ भेटी संकलन भएको छ। कालिङचोक भगवती मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको विवरण अनुसार भदौ 1 गतेदेखि 27 गतेसम्म दैनिक रूपमा संकलन भएको भेटिएको रकम जोड्दा उक्त रकम पुगेको हो। सबैभन्दा बढ़ी भदौ 27 गते 18,000 तथा सबैभन्दा कम 23 गते 265 भेटी संकलन भएको विवरणमा उल्लेख गरिएको छ। बाढ़ी पहिरो प्रभावितको लागि राष्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका वडा नम्बर 3 वडा समितिले सञ्चालन गरेको 7 दिने मुठीदान अभियानबाट 19,766 रूपियाँ संकलन भएको छ। वडा समितिको अगुवाईमा सञ्चालित अभियानमा रासोपा समर्थक तथा भीमेश्वर नगरपालिका वडा नम्बर 3 का स्थानीयले सहयोग गरेका हुन्। संकलित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको वडा समितिले जनाएको छ। समितिका अनुसार रकम नेपाल बैंकमा रहेको कोषको खातामा रासोपा भीमेश्वर नगरपालिका वडा नम्बर 3 परिवारको नामबाट जम्मा गरिएको हो। भदौ 10 गतेको बाढ़ी पहिरोबाट प्रभावित परिवारको राहत, पुनर्वास तथा विपदको गाउँमा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको समितिले जनाएको छ। लुटपाट भएको सुन खरिद गरेको अभियोगमा नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापका सचिव एवं रामेछाप उद्योग वाणिज्य संघका सचिव सीताराम लुहार
1: पक्राउ पर्न भएको छ। बिल बिनाको सुन खरिद गरेको अभियोगमा प्रहरीले लोहारलाई उहाँकै पसलबाट पक्राउ गरेको हो। मन्थली बजारमा न्यू सनराइज जेलस सुन चाँदी पसल सञ्चालन गर्दै आउनुभएको उहाँले विगतमा पनि बिल बिनाको सुनका गर गहनाहरू खरिद गर्ने गरेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले जानकारी दिनुभयो। सुन लुटपाट गर्ने एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिकोडा नम्बर 2 ठोसे की मैया कार्की रहनु भएको छ। वहाँले मन्थली नगरपालिका नम्बर 6 का बीबा माझीले लगाएको कानको दुईवटा रिङ लुटपाट गरेर बिक्री गरेको प्रहरीले जनाएको छ। काठमाण्डुको ठमेलबाट स्रोत नखुलेको 13,75,000 रूपियाँ सहित काभ्रेका 20 वर्षीय युवा पक्राउ पर्न भएको छ। पक्राउ पर्नेमा काभ्रे प्लान्चोकको चौरी देउराली गाउँपालिकोडा नम्बर 3 घर भई ठमेल बस्ने ब्राज गथानी रहनु भएको प्रहरीले जनाएको छ। केशर महलबाट सञ्चयको सुँदै भीआईपी चोकतर्फ जाँदै गरेको 2297244 नम्बरको स्कूटरलाई चेक जाँच गर्ने क्रममा प्रहरी वीर दरबार मार्गको टोलीले खतानीलाई नियन्त्रणमा लिएको हो। उहाँमाथि हुण्डी कारोबार सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट 5 दिन म्याथप अनुमति लिई अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। नेपाल चीनको दोस्रो ठूलो उत्तरी व्यापारिक तातोपानी नाका संकटको समयमा 81 बन्द हुने र नेपाल सरकारले निकै पहल कदमी गरेपछि आंशिक रूपमा खुल्ने नियति बोक्दै आएको छ। भदौ 10 गते रसुवा नाकामा भीषण बोटेपछि बाढ़ी आएपछि चीनले सुरक्षाको जोखिम देखाउँदै भदौ 14 गतेबाट तातोपानी नाका बन्द गरेको हो। नेपालमा संकट आएपछि चीन सरकारले तातोपानी नाका पूर्ण रूपमा बन्द गराउँदै आएको छ। नाकामा आएको भीषण बोटेपछि बाढ़ीले टिमुरे नाका रसुवा र त्योभन्दा तलको नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै चीनले एकपक्षीय रूपमा तातोपानी नाका बन्द गरेको छ। भदौ 14 गतेदेखि चीनले एकतर्फी रूपमा उक्त नाका बन्द गरेपछि मुलुकको अर्थतन्त्रमा ठूलो असर पुगेको हो। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापी रेखा सर्दर स्थानको दक्षिणतर्फ रहेको छ, जसको प्रभावले कोशी प्रदेश लगायत बाँकी प्रदेशको पहाड़े र हिमाली भूभागमा साधारणतया बादल तथा तराईका भूभागमा आंशिकदेखि साधारण बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती लुम्बिनी प्रदेशका तथा गण्डकी कर्णाली सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यो खबर सँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानै भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई प्रभावित। बोटेकोसी बाढ़ीमा पहिरोमा परिहालसम्म 1395 जनाको शव फेला। 5130 जना अझै सम्पर्कविहीन। खोजी कार्य जारी। र तलखाको प्रसिद्ध कालीन

आघातहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: हार्दिक आमन्त्रण।
1: भिनेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थान लागि निवासी धनजीत पाखरिनको यही मिति 2083 साउन 14 गतेको दिन 72 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्माहत भएको छौ। यस दुखद घड़ीमा दिपांगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेवा कार्यक्रम साङ्गे होब मेगु सिंघाममा घेवा चेनमा पुगोस भनी र फपचेरिसीले शक्ति दियोस र गुरू पद्म स्तम्भले सहयोग गरोस भनी गरिने घेवा कार्यक्रम खेम्बो सोनम छिरिङ गुरु र भिना पनौटाई छेलिङ गुम्बाका लामा गुरूहरूको बाहुलीबाट घेवा सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्त भाइ बन्धु इष्टमित्र कुल कुटुम्ब उपस्थित भई मानी मलम र छोक प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक आमन्त्रणा गर्दछु।
0: श्रीमती ठुली तामाङ, छोरा बुहारीहरू लक्ष्मण पाखरिन, बुहारी सरिता ग्याबा, भाइ सोम बहादुर पाखरिन, भाइ बुहारी राम बहादुर पाखरिन, बुहारी मसली दोङ, भाइ ज्ञान बहादुर पाखरिन, बुहारी सुषमा दोङ, नाति शिशिर पाखरिन, बसन्त पाखरिन, भान्जा विजय बमजन, भान्जे बुहारी सुनिता पाखरिन, अन्य भान्जा भान्जी छोरी ज्वाइँ नाता नातिना लगायत सम्पूर्ण पाखरिन परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थलनागी।
1: घेवा कार्यक्रम हुने मिति 2083 भदौ 31 गते सुरात भई असोज 1 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थलनागी निजी निवास दोलखा। समय बिहान 10 बजे।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2 बाबरे कुसावती दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमा

0: राज, नीलाकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
1: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
0: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
1: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
0: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटेपाटी, दुलखा।
1: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिम्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शीर्ष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
0: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्द्रवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्द्रवती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा,
0: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्ययोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुदेशीय सहकारी संस्था लिमिटेड कालिंचो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
1: भीमेश्वर नगरपालिकाको सूचना।
0: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
1: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9161942909 र 9161779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ, मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन। शारीरिक यातना त पाइरहेका छैनन्। बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन। कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
2: ए माइला गुरुजी।
3: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला, लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
3: चुप।
4: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्, सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
1: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
5: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: जनस्वास्थ्य कार्यालय दुलखा।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सातो बाटो चरीकोट दोलखा।
1: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
8: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ट जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
9: हार्ट जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
9: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
10: अविनाश, तिमी किन निराश छौ त?
11: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
10: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844-059-929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844-30-282।
0: बृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चस्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ।
0: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भुसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भुसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
1: भदौ 29 गते सोमबार गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार चंखु स्वास्थ्य चौकी गौरीशंकर 6 चंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
0: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासाइसियास निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851 17 63 67, 9863 31 28 10, दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
13: यो रेडियो सैलुङको समय सूचक हो।
14: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार। दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक खबरले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासको समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल भदौ महिनाको 30 गते मंगलबार आज प्रकाशित पत्र पत्रिकाले पाठ्य पुस्तक छपाई प्रभावित अनियन्त्रित महँगी महिलामाथि हुने साइबर बुलिङ विरूद्ध संकल्प प्रस्ताव दर्ता, 21 राजदूत नियुक्ति सिफारिश, गृह कार्य भोटे कोशी बाढ़ी 1395 सफेला, संकुवा सभामा 166 मिलिमिटर वर्षा, भक्तपुरमा पनि धेरै भारी वर्षाको मापन लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। अनियन्त्रित महँगी, चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकर्षिन थालेको छ। एक महिनामै चामलको मूल्य प्रति बोरा 400 रूपियाँसम्म बढ़ेको छ भने खाने तेल, दाल, चिनी, तरकारी, फलफूल

सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापनमा प्रभावकारी बनाउन सकेको छैन। बजार भाव अनुसार काठमाडौँ उपत्यकामा एक महिना यता धेरै खपत हुने जीरा मसिना चामलको भाव बोरामा 400 रुपियाँ बढेको छ। एक महिना अघि 2200 रहेको गुडविल ब्रान्डको जीरा मसिनो चामल अहिले 2600 रुपियाँमा बिक्री भइरहेको भैँसेपाटी स्थित एक किराना पसल सञ्चालकले बताउनु भएको छ। खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले पनि चामलको मूल्य अस्वाभाविक रूपमा बढेको बताउनु भएको छ। सबै खालका खाद्यान्नको भाव बढेको छ, त्यसमा पनि चामलको मूल्य धेरै बढ्दा आम उपभोक्तालाई असर परेको छ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। भोटेकोसे बाढी 1395 को सफेला। भोटेकोसी बाढ़ीमा परि हालसम्म 1395 जनाको सफेला परेको छ भने 5130 जना अझै सम्पर्कविहीन रहनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरण अनुसार फेला परेका सबमध्ये चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 77, धादिङमा 72, तनहुमा 38 रहेका छन्। उपचारको क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। हालसम्म फेला परेका सबमध्ये 104 शनखत भइसकेको छ। बाँकी सबको पहिचानको लागि डीएनए परीक्षण लगायतका प्रक्रिया अघि बढ़ाइएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढ़ीपछि हालसम्म 13737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1499, रसुवामा 825 र धादिङमा 94 जना रहनु भएको छ। डीएनए नमूनाका आधारमा शनाखत हुन बाँकी सबको पहिचान गर्ने कार्य अघि बढ़ाइएको प्राधिकरणले जनाएको छ। यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जनाको उपचार पश्चात डिस्चार्ज हुनु भएको छ। विभिन्न सुरक्षा निकाय मार्फत थप 9358 जनाले स्वास्थ्य सेवा लिनु भएको छ। यो खबर आज रातो पाटीले लेखेको छ। 21 राजदूत नियुक्ति सिफारिश गृह कार्य। प्रधानमन्त्री को न्यूयोर्क भ्रमण अघि नै सरकारले 21 देशमा राजदूत नियुक्तिको गृह कार्य गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रमा सहभागी हुन न्यूयोर्क जानु अघि रिक्त देशका लागि राजदूत नियुक्ति सिफारिश गर्ने तयारी भएको हो। खुला प्रतिस्पर्धाका आधारमा 13 र परराष्ट्र मन्त्रालयका सहसचिव मध्ये 8 देशमा राजदूत सिफारिश हुन लागेका हुन्। जेठमा सरकारले राजदूतका लागि खुला आवेदन मागेकोमा 4 महिनापछि नियुक्ति सिफारिश अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताउनु भएको छ। राजदूत नियुक्ति सिफारिश प्रक्रिया अन्तिम चरणमा छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, कुनै पनि बेला राजदूत नियुक्तिको लागि सिफारिश हुन सक्छ। गत वर्ष असोजमा सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतको ठाउँमा अहिलेसम्म नयाँ नियुक्ति हुन सकेको छैन। त्यसै तापनि क्रमशः केही देशमा राजदूतका पद रिक्त हुँदै गएका छन्। भदौ 10 रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि पुनर्निर्माण तथा पुनर्स्थापनाको लागि छिमेकी तथा अन्तर्राष्ट्रिय तहमा लबिङ गर्नुपर्ने भए पनि ती देशमा समेत नेपालका राजदूत नरहेको पाइएको छ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। महिलामाथि हुने साइबर बुलिङ विरूद्ध संकल्प प्रस्ताव दर्ता। महिला तथा बालबालिकामाथि हुने बलात्कार यौनजन्य हिंसा साइबर बुलिङ विरूद्ध प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। एमाले सचेतक नीता घतानीको प्रस्तावमा सांसदहरू श्रद्धा कुमार छेत्री, अम्बिका देवी संग्रौला, रेणुका काउचा, खुशबू ओली, बलावती शर्मा र पार्वती विकले समर्थन जनाएर सर्वदलीय रूपमा संकल्प प्रस्ताव गराउनु भएको हो। नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने धारा 61, स्वतन्त्र धारा 16, स्वतन्त्र धारा 17, समानताको धारा 18, बालिकाको हकको 39 तथा महिलाको हकको धारा 38 मार्फत हिंसा वा शोषण विरूद्धको अधिकार मौलिक हकको रूपमा सुनिश्चित गरिएको छ। तर व्यवहारमा महिला तथा बालबालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध जस्ता घटना निरन्तर वृद्धि भइरहनु गम्भीर चिन्ताको विषय भएको प्रस्तावमा उल्लेख गरिएको छ। यो खबर आज

जसो पत्रपत्रिकाहरूले नै लेखेका छन्। पाठ्यपुस्तक छपै प्रभावित, विद्यालय तहमा नयाँ पाठ्यपुस्तक लागू गर्ने कि पुरानै भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्यपुस्तक छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएसम्म आगामी शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्यपुस्तक अभावको समस्या निम्तने चिन्ता बढेको छ। विद्यालय तहको पाठ्यपुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ। विद्यालय तहमा हाल रहेको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको लागि सरकारले कार्यदल बनाएर काम गरिरहेको छ। कार्यदलले विभिन्न समूह मार्फत जिल्लामा गएर विद्यार्थी, शिक्षक, अभिभावक, नीति निर्माता लगायत अन्य सरकारवाला समूहबाट पृष्ठपोषण लिइरहेको छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। संखुवा सभामा 166 मिलिमिटर वर्षा, भक्तपुरमा पनि धेरै भारी वर्षा मापन। संखुवा सभा लगायतका देशका केही ठाउँमा ठूलो वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार संखुवा सभा, भक्तपुर, मकवानपुर, उदयपुर, दैलेख र जाजरकोटको सीमा क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ। पछिल्लो 24 घण्टाको अवधिमा संखुवा सभाको टासी गाउँ स्नो स्टेशनमा 166.4 मिलिमिटर वर्षा मापन भएको छ भने भक्तपुरको चागुनारायण स्टेशनमा 119 मिलिमिटर वर्षा मापन भएको छ। यो दुवैलाई धेरै भारी वर्षा मानिएको छ। यस्तै मकवानपुरमा 84.4, उदयपुरमा 59 र दैलेखको जाजरकोटको सीमा क्षेत्र कट्टी स्टेशनमा 56 मिलिमिटर वर्षा भएको मापन गरिएको छ। यो भारी वर्षाको रूपमा हेरिएको छ। 24 घण्टाको अवधिमा 100-200 मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा मानिएको छ भने 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भनिन्छ। यस्तै 50-100 मिलिमिटरसम्मको वर्षा हुनुलाई भारी र 10-50 मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा भनिन्छ। आज पनि देशभर मौसम बदली हुने र केही ठाउँमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। यो खबर आज अनलाइन खबरले लेखेको छ। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको प्रसिद्ध कालिम्चोक भगवती मन्दिरमा भदौ महिनाको 27 दिनमा 1,44,815 रूपियाँ भेटी संकलन भएको छ। कालिम्चोक भगवती मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको विवरण अनुसार भदौ एक गतेदेखि 27 गतेसम्म दैनिक रूपमा संकलन भएको भेटीको रकम जोड्दा उक्त रकम पुगेको हो। सबैभन्दा बढ़ी 27 गते 18,000 तथा सबैभन्दा कम भदौ 23 गते 265 भेटी संकलन भएको विवरणमा उल्लेख गरिएको छ। दोलखाको भ्रमेश्वर नगरपालिकाले बाढ़ी प्रभावितका लागि राष्ट्रिय स्वतन्त्र पार्टी भ्रमेश्वर नगरपालिका वडा नम्बर 3 वडा समितिले सञ्चालन गरेको 7 दिने मुठी दान अभियानबाट 19,766 रूपियाँ संकलन भएको छ। वडा समितिको अगुवाईमा सञ्चालित अभियानमा रासोपा समर्थक तथा भ्रमेश्वर नगरपालिका वडा नम्बर 3 का स्थानीयले सहयोग गरेका हुन्। संकलित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको वडा समितिले जनाएको छ। समितिका अनुसार रकम नेपाल बैंकमा रहेको कोषको खातामा रासोपा भीमेश्वर नगरपालिका वडा नम्बर 3 परिवारको नामबाट जम्मा गरिएको हो। लुटपाट भएको सुन खरिद गरेको अभियोगमा नेपाल सुन चाँदी कला व्यवसायी संघ रामेछापका सचिव एवं रामेछाप उद्योग वाणिज्य संघका सचिव सीताराम लोहर पक्राउ पर्नु भएको छ। बिल बिनाको सुन खरिद गरेको अभियोगमा प्रहरीले लोहरलाई उहाँकै पसलबाट पक्राउ गरेको हो। मन्थली बजारमा न्यू सनराइज जेलास सुन चाँदी पसल सञ्चालन गर्दै आउनुभएका उहाँले विगतमा पनि बिल बिनाई सुनको गरगहना खरिद गर्ने गरेको अनुमान गरिएको प्रहरीले जनाएको छ। सुन लुटपाट गर्ने एक महिला पनि पक्राउ पर्नु भएको छ। पक्राउ परेमा गोकुलगंगा गाउँपालिका वडा नम्बर 2 ठोसेकी मैया कार्की रहनु भएको छ। उहाँले मन्थली नगरपालिका वडा नम्बर 6 का विवाह माझीले लगाएको कानको 2 वटा रिङ लुटपाट गरेर बिक्री गरेको प्रहरीले जनाएको छ। काठमाडौँको ठमेलबाट स्रोत नखुलेको 13,75,000 रूपियाँ सहित काभ्रेका 20 वर्षीय युवा पक्राउ पर्नु भएको छ। पक्राउ पर्नेमा काभ्रे प्लान्चोकको चौडी देउराली गाउँपालिका 3 घर भई ठमेल बस्दै आउनुभएको युवराज गतानी रहेको प्रहरीले जनाएको छ। केशर महलबाट सञ्चयको सुँदै भीआईपी चोकतर्फ जाँदै गरेको 2697-46 नम्बरको स्कूटरलाई चेक जाँच गर्ने क्रममा प्रहरी वीरता दरबार मार्गको टोलीले कतालीलाई नियन्त्रणमा लिएको हो।
यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
2: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृमोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
2: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841887993, पान पसल साडुबाटो चरीकोट।
4: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन के एक्लै गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिजातको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844649608, 9844649608।
3: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार भालु खोला,
4: राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।

0: है त तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
0: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
1: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शीर्ष सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सूर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
0: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेटमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलाखा 0494-421-671 र 0494-421-912।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 9840170909, 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
6: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, 20 बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841570079।
7: अलिक कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
9: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र भनी?
1: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एक मात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू, कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027066।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
4: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
2: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान: मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे। क्षेत्र: साविक ठुलो पातल गाविस, वडा नम्बर 1236789। भदौ 26 गते, ठुलो पातल निगाले, साविक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते, नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते, गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
2: भदौ 29 गते, जुगु नीलकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते, क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते, मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते, चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते, रोयल ब्याङ्क्वेट जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। र भदौ 5 गते, मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
1: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
2: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधिक भएको हुनुपर्ने।
2: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
1: ऋण कारोबार गरे

0: महिना पोखरीमा उपस्थित हुन सकिनेछ।
1: थप जानकारीको लागि मुख्य कार्यालय महिना पोखरी सम्पर्क फोन नम्बर 0949411030, नामदु सेवा केन्द्र नामदु 9851321136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851321337, जुंगु सेवा केन्द्र जुंगु 9851321141, चरीकोट सेवा केन्द्र चरीकोट 9851234, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851241447।
0: बेसबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा।
2: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई जुंगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने इकाई मिति र स्थान: इकाई नम्बर 1 2083 साल असोज 24 गते, स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै। इकाई नम्बर 2 असोज 25 गते, कारोबार सेवा केन्द्र चरीकोट। इकाई नम्बर 3 असोज 26 गते, गौरीशंकर गाउँपालिका 5 एबीथान हाटघर। इकाई नम्बर 4 असोज 27 गते, हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु। असोज 27 गते, गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर। इकाई नम्बर 5 असोज 28 गते, माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु। इकाई नम्बर 6 असोज 29 गते, यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा। असोज 29 गते, गौरीशंकर गाउँपालिका 2 गरी डाँडा। र इकाई नम्बर 7 असोज 30 गते, जनउपकार साकोस परिसर गौरीशंकर गाउँपालिका 2 जुंगु प्रतिनिधि मूलक समेत। समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधि मूलक निर्णय पुस्तिका प्रमाणित गर्ने, प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध। साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका स्थिर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधि गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका स्थिर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शीर्ष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074-34 सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलाखा।

0: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकमा निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाएक पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
0: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
0: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, कार्यक्रम सभा उद्घाटन, उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि। असोज 7 गते मध्याह 12 बजेदेखि अपराह 4:30 सम्म, छहरा चौतारो मलेपू, क्षेत्रीय सभा मलेपू टोल सबै। असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म, श्री सितका माध्यमिक विद्यालय सितका, क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत। असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म, भदौरे दुडडेरी प्रतीक्षालय, क्षेत्रीय सभा भदौरे कात्तिके कालीमाटी। असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म, क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ, क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर।
1: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म, ओडा नम्बर 9 को प्रांगण, क्षेत्रीय सभा साबिक सुन्द्रावती गाविसको माथिलो भेग। असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म, सामुदायिक भवन पिपल बोट, क्षेत्रीय सभा मार्से ढिडाकाउले पोखरी र नामथजोर। असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म, स्वति बजार, क्षेत्रीय सभा थुम्का मकैबारी बटेली। असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म, मझुवा आधारभूत विद्यालय, क्षेत्रीय सभा माने भटेली, चिसा पानी ढुङ्गे निवारे भवटिनी। र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म, श्री कालीनाग मन्दिरको हल, समापन सभा साबिक सुनखानी, वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू।
0: पुनश्च साधारण सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क नम्बर 9853-16224 र 9748-28-78-77। पर्वत अधिकारी सचिव श्री कालीनाग बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड, कालिङ्चो गाउँपालिका 8, सुनखानी, दोलखा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेशन हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: The Rising Star.
1: Rising Star?
0: Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
4: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
5: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
6: सुन्नु हो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
7: अविनाश, तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौटा दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।
10: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
11: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकै गत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेष सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
10: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
11: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
10: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
11: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
10: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
11: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विसुनटोल। समय बिहान 8 बजेदेखि 10 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97-42-42-75-17। असोज 8 गते, भीमेश्वर नगरपालिका 5 घोकशिला। समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98-44-23-63-23।
10: असोज 9 गते सैलुङ, सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97-42-42-75-17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97-42-42-75-17।
0: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर समय बिहान 8 बजेदेखि 11 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-23-63-23 असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17
10: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17 असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9942-42-75-17
0: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी समय बिहान 7 बजेदेखि 9 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17 असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17
10: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-30-77-72 असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23
0: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23 असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-40-68-24 र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23
10: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848-28-75-55 9844-23-63-23 9845-78-88 मा सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: बुम बुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ प्रोप्राइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा
5: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना
6: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
5: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गते शनिबार समय बिहान ठिक 10 बजे स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा
6: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन विजय बस्नेत सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: आफै नै जागिर खाने मौका त आको थियो नि, तर
2: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकि गयो नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 8 20 10 7।
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
6: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार माने सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण श्रेष्ठ सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
5: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन, संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित कार्यक्रम, संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित बजेट, लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन।
6: आर्थिक वर्ष 2083-84 आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन, सहकारी एकीकरण थप प्रस्ताव, प्रश्न र

0: सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सीट फारम भरेर वा संस्थाको इमेल milijuli50@sakus@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेष सदस्यले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार, इकाई नम्बर 1 क्षेत्र सुनखानी, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचो गाउँपालिका 8 मेल डाँडा दोलखा, सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलखा, बाबरे मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलखा, बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलखा, बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलखा, निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलखा, सिंगटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलखा, थामी चाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामी चाँगु दोलखा, मागापौवा कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखुड दोलखा, काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलखा, फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलखा, फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 6 कालापानी दोलखा, नामदु सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, मार्बु वडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा, मेलुङ र तामाकोशी गाउँपालिका डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा, लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक।
1: मिति 2083 साल असोज 4 गते आइतबार। एकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर 1 कार्यक्रम स्थल मसन डाँडा, ठेगाना भीमेश्वर नगरपालिका 1 छेमावती दुलखा, भीमेश्वर नगरपालिका वडा नम्बर 2 भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर 2 दुलखा, भीमेश्वर नगरपालिका 3 र 6 कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 चरीकोट दुलखा, भीमेश्वर नगरपालिका 4 सर्व माध्यमिक विद्यालय टहले मन्दिर, भीमेश्वर नगरपालिका वडा नम्बर 4 टहले दुलखा, भीमेश्वर नगरपालिका वडा नम्बर 5 महेन्द्र द्वे माध्यमिक विद्यालय, भीमेश्वर नगरपालिका 5 माटी दुलखा, भीमेश्वर नगरपालिका 5 नयाँ पुल बजार, भीमेश्वर नगरपालिका 5 नयाँ पुल बजार दुलखा, भीमेश्वर नगरपालिका 5 बुढा भीमसेन माध्यमिक विद्यालय, भीमेश्वर नगरपालिका 5 किराती छाप दुलखा, भीमेश्वर नगरपालिका 7 कुटीडाँडा माध्यमिक विद्यालय, भीमेश्वर नगरपालिका 7 मकैबारी दुलखा, भीमेश्वर नगरपालिका 7 कुप्री प्राथमिक विद्यालय, भीमेश्वर नगरपालिका 7 कुप्री दुलखा, भीमेश्वर नगरपालिका 8 र 9 देवी माध्यमिक विद्यालय, भीमेश्वर नगरपालिका 8 बोस दोलखा।
0: मिति 2083 साल असोज 10 गते शनिबार, इकाई नम्बर 3 क्षेत्र काठमाडौँ, कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस, ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सीकोला काठमाडौँ। 2083 साल असोज 13 गते मंगलबार, क्षेत्र मुख्य निर्णय प्रमाणित, कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय, ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949421397, 0949421943, 0949421549, 0949421303 फोन गरी जानकारी लिन सक्नुहुनेछ।
1: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। नीलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
4: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083-87 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिए अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
2: कार्यक्रमहरू, सञ्चालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति, छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण, खाजा खर्च वितरण,
4: साधारण सभा हुने स्थान, मिति र समय। स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8, कार्यालय प्राङ्गण, मिलडाँडा। मिति 2083 साल असोज 27 गते। समय बिहान 10 बजे।
2: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकालाई खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका सुनखानी दोलखा।
5: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
6: बुबा, एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
5: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गङ्गोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
6: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
2: भारततर्फ हरिहर क्षेत्र पटना, मातृमोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841-87-07-93, पान पसल साडु बाटो चरीकोट।
2: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
7: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
2: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरिबोहरा गुरुलाई भेट्नुहोस् न।
7: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
2: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँडरक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरिबोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: भूमे मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बनचरे नरीभुईको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906686। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बनचरे नरीभुईको बीचमा। हार्दिक आमन्त्रण।
1: भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थनलागी निवासी धनजीत पाखरिनको यही मिति 2083 साउन 14 गतेको दिन 72 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौ। यस दुखद घड़ीमा दिपांगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धांजली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेवा कार्यक्रम साङ्गे होब मेगु सिंखाममा घेवा चेनमा पुगोस भनी र फपचेरिसीले शक्ति दियोस र गुरूपद्म सम्भवले सहयोग गरोस भनी गरिने घेवा कार्यक्रम खेम्बो सोनम छिरिङ गुरु र भिना पनौटाजी छेलिङ गुम्बाका लामा गुरूहरूको बाहुलीबाट घेवा सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्त भाइ बन्धु इष्ट मित्र कुल कुटुम्ब उपस्थित भई मानी मलम र छोक प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक आमन्त्रणा गर्दछु।
0: श्रीमती ठुली तामाङ, छोरा बुहारीहरू लक्ष्मण पाखरिन, बुहारी सरिता ग्याबा, भाइ सोम बहादुर पाखरिन, भाइ बुहारी राम बहादुर पाखरिन, बुहारी मसली दोङ, भाइ ज्ञान बहादुर पाखरिन, बुहारी सुषमा दोङ, नाति शिशिर पाखरिन, बसन्त पाखरिन, भान्जा विजय बमजन, भान्जे बुहारी सुनिता पाखरिन, अन्य भान्जा भान्जी छोरी ज्वाइँ नाता नातिना लगायत सम्पूर्ण पाखरिन परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थलनागी।
1: युवा कार्यक्रम हुने मिति 2083 भदौ 31 गते सुरात भई असोज 1 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थलनागी निजी निवास दोलखा। समय बिहान 10 बजे।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शीर्ष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्द्रवती भतेरेचौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्द्रवती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा,
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्ययोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष, आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेड, कालिम्चोक गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
0: भीमेश्वर नगरपालिकाको सूचना।
1: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म, कृषक समूह, कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
0: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगतधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9161492909 र 9161799030 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
2: ख्याल राख्नुस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
2: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
2: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
2: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौं, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
2: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
5: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो।
2: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
1: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 98666667068 र 98510996677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
4: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
4: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ, साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
4: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98609343620 98609343620।
2: क्लासिक लेडिज टेलर्स चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
5: भावपूर्ण श्रद्धाञ्जली। तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे निवासी हाम्रा परम पूजनीय अभिभावक डम्बर बहादुर महतको यही मिति 2083 साल भाद्र 14 गते 76 वर्षको उमेरमा उपचारका क्रममा भएको असामयिक निधनका कारण हामीले हाम्रा अभिभावक र मार्गदर्शक व्यक्तित्व गुमाएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। स्वर्गीय बुबाको भौतिक अनुपस्थितिले हामीलाई संरक्षक विहीन बनाएको यस पीड़ादायी समयमा अन्तिम दाह संस्कारमा संलग्न आफन्तजन विभिन्न माध्यमबाट समानुभूति, समवेदना

0: दिन 89 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। शोकको यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। श्रीमती अमृतमाया शाहशंकर, छोरा बुहारीहरू छत्रबहादुर शाहशंकर, राधा शाहशंकर, समला सेन्चुरी, नाति नातिनीहरू राजकुमार शाहशंकर, राम शाहशंकर, लक्ष्मण शाहशंकर र सीता शाहशंकर। नातिनी बुहारीहरू उर्मिला घिमिरे, सुन्दरी बराइली र आशा शाहशंकर। पनातिनी आरुष शाहशंकर लगायत सम्पूर्ण शाहशंकर परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याकु दुलखा। साथै यही मिति 2083 भदौ 30 गते मंगलबारको दिन हुने 13 दिनको पुण्यतिथि परेको हुँदा हाम्रा सम्पूर्ण आफन्त इष्टमित्रलाई उपस्थित भई पितृ प्रसाद ग्रहणको लागि हार्दिक अनुरोध गर्दछौ। समय मध्याह बजेदेखि बेलुका 5 बजेसम्म। स्थान नागार्जुन नगरपालिका वडा नम्बर 3 आदेश्वर मन्दिर परिसर काठमाडौँ। फोन नम्बर 9841663635 र 9768725001।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय दुलखा।
3: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा

0: सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-412-020। धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा। वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएपर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं।
0: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार, सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
1: भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार चंखु स्वास्थ्य चौकी गौरीशंकर 6 चंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
0: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851-17-63-67, 9863-31-28-10, दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
2: ए माइला गुरुजी।
3: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
3: चुप।
4: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
1: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
6: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: होइन, के एक्लै गुनगुन गरिरहेको?
6: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भयो त, लगेर पाले भइगयो नि?
6: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए दुर्गायन राजेश चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर्स चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एण्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
8: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
7: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका दुई, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
9: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
10: हो पनि किन दुखेको पक्षौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
9: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
10: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
9: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
10: पनि? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
11: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल, चरेस स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
11: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949415042। काठमाडौँ कागेश्वरी मनहरा नौ गोठाटारका लागि श्री राम थापा। सम्पर्क नम्बर 9851068590।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा, इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेष सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभाका एजेण्डाहरू: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
2: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
0: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शीर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सूर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोझ, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा, कारिङचोक माध्यमिक विद्यालयको प्रांगण, बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
0: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट दोलखा, 0494-421-671 र 0494-421-912। स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410 1709, 98410 1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: 야, 어여, 꽃도 따뚝했고, 어기 아빠 이순이야서, 야, 우리, 뭐라 나누고만 말자, 원냐?
1: 아빠, 깨가 남이거만이? 남이거만 어이나, 아빠? 인사 딘탈 빚바다만 어이나는 벌써 깨띵라이?
0: 아들 깨 문다니?
1: 야, 깨 문다니? 너 밥이 할 수 있나?
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079
0: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: यो रेडियो सैलुङको समय सूचक हो
8: यति बेला मध्याह्नको 12 बजेको छ

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
3: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
2: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान: मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे। क्षेत्र: साविक, ठुलो पातल गाविस, वडा नम्बर 1236789। भदौ 26 गते, ठुलो पातल निगाले, साविक, ठुलो पातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते, नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते, गैरीमुदी जनज्योति मावि, साविक, गैरीमुदी र मिर्गे गाविस।
3: भदौ 29 गते, जुगु नीलाकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते, क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते, मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते, चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते, रोयल बैंक्वेट जडीबुटी, काभ्रे प्लाञ्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू, र भदौ 5 गते, मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एउबो।
2: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
3: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
2: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधिक भएको हुनुपर्ने।
3: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
2: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।

0: भित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
1: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030, नाम्दु सेवा केन्द्र नाम्दु 9851-32-2136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137, जुंगु सेवा केन्द्र जुंगु 9851-32-2141, चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147।
0: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा।
2: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई जुंगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्य जीवहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्य जीवहरूलाई आफूलाई पाएको पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने इकाई मिति र स्थान: इकाई नम्बर 1 2083 साल असोज 24 गते, स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै। इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट। इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबिथान हाटघर। इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु। असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर। इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु। इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा। असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा। र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोश परिसर गौरीशंकर गाउँपालिका 2 जुंगु प्रतिनिधिमूलक समेत। समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने, प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध। साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधि गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलाखा।

0: Liponia. Extreme energy drink.
1: श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई आफ्नो पाएट पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
1: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
2: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेष सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, कार्यक्रम सभा उद्घाटन, उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि। असोज 7 गते मध्याह बाह्र बजेदेखि अपराह 4:30 सम्म, छहरा चौतारो मलेपू क्षेत्रीय सभा मलेपू टोल सबै। असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म, श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत। असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म, भदौरे डुडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कार्तिके कालीमाटी। असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म, क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर।
2: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म, ओडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्द्रावती गाविसको माथिलो भेग। असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म, सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से डिडाकाउले पोखरी र नामथाजोर। असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म, सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली। असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म, मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भट्टेली चिसा पानी ढुङ्गे निवारे भवटिनी। र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म, श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू।
1: पुनश्च साधारण सभामा उपस्थित हुने स्थिर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 9851316224 र 9748-2878-77। पर्वत अधिकारी सचिव श्री कालीनाग बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड, कालिङ्चो गाउँपालिका 8 सुनखानी दोलाखा।
3: जागिर खाने मौका त आएको थियो नि,
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने
3: मात्र खाइहाल है आफैले अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगो नि
4: हेर हेर इन्का मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
5: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865646926 र गेलसाङ शेर्पा 9816830107
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: better.
1: The Rising Star.
2: Rising Star?
1: Rising Star?
0: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
0: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
0: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
3: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
5: सुन्नु हो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020635649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511065046।
6: अविनाश, तिमी किन निराश छौ त?
7: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
6: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440302282।
9: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
10: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
9: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
10: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
9: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
10: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
9: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
10: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विसुनटोल। समय बिहान 8 बजेदेखि 10 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते, भीमेश्वर नगरपालिका 5 गोकशिला। समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
9: असोज 9 गते, सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते, सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17
4: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर समय बिहान 8 बजेदेखि 11 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23 असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17
9: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17 असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17
4: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडे खानी समय बिहान 7 बजेदेखि 9 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17 असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17
9: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72 असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ समय बिहान 8 बजेदेखि मध्याह बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23
4: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23 असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24 र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23
9: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55 98 44 23 63 23 98 45 75 88 88 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
2: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ताङ।
11: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
12: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
13: ए साथी हो, कसैले थाहा छ त?
12: ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
14: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
12: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
15: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
14: हाम्रा सेवा तथा सुविधाहरू
12: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 98 44 00 800 44 98 48 73 107 र 98 510 5 00 19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टी खोला चरीकोट दोलखा।
16: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सुवर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 औं वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 17 गते शनिबार। समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, सादो बाटो, चरीकोट, दोलखा।
1: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला दिउँसोको 1 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 औं बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 औं वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार मानि सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
1: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित कार्यक्रम संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन
2: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद
1: शेर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब @milijulikalingchok/6358 फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सीट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakus@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
2: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
1: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार इकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेल डाँडा दोलाखा सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा बाबरे मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलाखा बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलाखा सिंगटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलाखा लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा थामीचाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाँगु दोलाखा मागापौवा कृषि उपसंकलन केन्द्र सैलुङ 3 बाघखोट दोलाखा काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलाखा फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलाखा फस्कु साउते माध्यमिक विद्यालय

0: वडा नम्बर दुई दोलखा भीमेश्वर नगरपालिका तीन र छ। कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका तीन चरीकोट दोलखा भीमेश्वर नगरपालिका चार। सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर चार टहले दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर पाँच। महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच माटी दोलखा भीमेश्वर नगरपालिका पाँच। नयाँ पुल बजार भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार दोलखा भीमेश्वर नगरपालिका पाँच। बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच किराती साप दोलखा भीमेश्वर नगरपालिका सात। कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका सात मकैबारी दोलखा भीमेश्वर नगरपालिका सात। कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका सात कुप्री दोलखा भीमेश्वर नगरपालिका आठ र नौ। देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका आठ बोस दोलखा।
1: मिति 2083 साल असोज 10 गते शनिबार इकाई नम्बर तीन क्षेत्र काठमाडौँ। कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस। ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सीकोला काठमाडौँ। 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित। कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय। ठेगाना भीमेश्वर नगरपालिका छ चरीकोट दोलखा। पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949-421-397 0949-421-943 0949-421-349 0949-421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ।
0: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
4: यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
3: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
5: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। निलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
0: यस निलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: निवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिंचो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्रांगण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेष सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिंचो गाउँपालिका सुनखानी दोलाखा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
0: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
5: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु, बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
0: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
5: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
0: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01431447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: उमे मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरीभुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906686। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरीभुइँको बीचमा। हार्दिक आमन्त्रण।
1: भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थान लागि निवासी धनजीत पाखरिनको यही मिति 2083 साउन 14 गतेको दिन 72 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौ। यस दुखद घड़ीमा दिपांगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेवा कार्यक्रम साङ्गे होब मेगु सिंखाममा धेवा चेनमा पुगोस भनी र फपचेरीसीले शक्ति दियोस र गुरू पद्म सम्भवले सहयोग गरोस भनी गरिने घेवा कार्यक्रम खेम्बो सोनम छिरिङ गुरू र भिना पनौटी छेलिङ गुम्बाका लामा गुरूहरूको बाहुलीबाट घेवा सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्त भाइ बन्धु इष्टमित्र कुल कुटुम्ब उपस्थित भई मानी मलम र छोक प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक आमन्त्रणा गर्दछौ।
0: श्रीमती ठुली तामाङ, छोरा बुहारीहरू लक्ष्मण पाखरिन, बुहारी सरिता ग्याबा, भाइ सोम बहादुर पाखरिन, भाइ बुहारी राम बहादुर पाखरिन, बुहारी मसली दोङ, भाइ ज्ञान बहादुर पाखरिन, बुहारी सुषमा दोङ, नाति शिशिर पाखरिन, बसन्त पाखरिन, भान्जा विजय बमजन, भान्जे बुहारी सुनिता पाखरिन, अन्य भान्जा भान्जी छोरी ज्वाई नाता नातिना लगायत सम्पूर्ण पाखरिन परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थलनागी।
1: युवा कार्यक्रम हुने मिति 2083 भदौ 31 गते सुरात भई असोज 1 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थलनागी, निजी निवास दोलखा, समय

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2 बाबरे कुसावती दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको 30 विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूमा आफूलाई पाएपर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका स्थिर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बन्चरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरवती गाविसका सदस्यहरू। असोज 24 गते कालिङचोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिङचोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा,
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यस सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष, आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कालिङचोक गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
0: भीमेश्वर नगरपालिकाको सूचना।
1: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म, कृषक समूह, कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
0: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगतधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9161942909 र 9161779030 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
0: वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएट पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं।
0: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
1: भदौ 29 गते सोमबार गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार चंखु स्वास्थ्य चौकी गौरीशंकर 6 चंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
0: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851 17 63 67, 9863 31 28 10, दोलखा लायन्स आँखा केन्द्र दोलखा।
2: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
2: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
2: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
2: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
2: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 मा सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
3: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय दुलखा।
3: भावपूर्ण श्रद्धाञ्जली। तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे निवासी हाम्रा परम पूजनीय अभिभावक डम्बर बहादुर महतको यही मिति 2083 साल भाद्र 14 गते 76 वर्षको उमेरमा उपचारका क्रममा भएको असामयिक निधनका कारण हामीले हाम्रा अभिभावक र मार्गदर्शक व्यक्तित्व गुमाएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। स्वर्गीय बुबाको भौतिक अनुपस्थितिले हामीलाई संरक्षक विहीन बनाएको यस पीड़ादायी समयमा अन्तिम दाह संस्कारमा संलग्न आफन्तजन विभिन्न माध्यमबाट समानुभूति, समवेदना, साथ समर्थन सहित मनोबल प्रदान गर्नुहुने इष्टमित्र, बन्धु बान्धव लगायत सम्पूर्ण महानुभावहरूमा हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौ। सम्पूर्ण महत परिवार, तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे दोलखा।
4: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज़।
1: हार्दिक श्रद्धांजलि। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 4 ज्याकु हाल काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर 3 आदेश्वर मन्दिर छेउमा बस्ने हाम्रा पूजनीय पिता श्री सुक बहादुर शाह शंकरको यही मिति 2083 भदौ 18 गतेको दिन 89 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। शोकको यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक श्रद्धांजलि अर्पण गर्दछौं। श्रीमती अमृतमाया शाह शंकर छोरा बुहारीहरू छत्रबहादुर शाह शंकर राधा शाह शंकर समला सेन्चुरी नाति नातिनीहरू राजकुमार शाह शंकर राम शाह शंकर लक्ष्मण शाह शंकर र सीता शाह शंकर नातिनी बुहारीहरू उर्मिला घिमिरे सुन्दरी बराइली र आशा शाह शंकर पनातिनी आरुष शाह शंकर लगायत सम्पूर्ण शाह शंकर परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याकु दुलखा। साथै यही मिति 2083 भदौ 30 गते मंगलबारको दिन हुने 13 दिनको पुण्यतिथि परेको हुँदा हाम्रा सम्पूर्ण आफन्त इष्टमित्रलाई उपस्थित भई पितृ प्रसाद ग्रहणको लागि हार्दिक अनुरोध गर्दछौ। समय मध्याह बजेदेखि बेलुका 5 बजेसम्म। स्थान नागार्जुन नगरपालिका वडा नम्बर 3 आदेश्वर मन्दिर परिसर काठमाडौँ। फोन नम्बर 98 41 63 66 35 र 97 68 72 500 01।
2: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020।

0: 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
0: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
1: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका सुनखानी दोलखा।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
0: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एकले गुनगुन गरिरहेको?
7: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
7: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजस्थान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
7: राँगाको मासु पाइने पसल भएको घर सँगै।
5: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
8: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।

0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165। स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाण्डुको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई, युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूको लागि खाने र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 9841017099, 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ, नेपाल।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
6: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
7: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
9: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Subarnabasar, Subarnabasar, Subarnabasar. हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
3: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
2: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान: मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे। क्षेत्र: साविक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8, 9। भदौ 26 गते ठुलो पातल निगाले, साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
3: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू, र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
2: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
3: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
2: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने।
3: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
2: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
3: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
2: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
3: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
2: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
3: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
2: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030 नामदु सेवा केन्द्र नामदु 9851-32-2136 गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137 जुंगु सेवा केन्द्र जुंगु 9851-32-2141 चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134 काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147
3: बेसबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा।
0: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई जुंगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएको पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्केट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाटघर इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु इकाई नम्बर 6 असोज 29 गते यारसा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यारसा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोश परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधिमूलक समेत समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्क बहादुर खड्का सचिव जनउपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई दोलाखा।

0: वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेष सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
1: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
0: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका स्थिर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेष सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
0: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0494-421-671 र 0494-421-912।
2: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पारे पनि किन दुखेको पक्षौ हा? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
3: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 3 बजेको छ।
4: को समय सीमा अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई र अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। मुस्ताङमा आजदेखि शुरू भएको घर पौझङ जलवायु सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको हो। उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रसंघको 81 महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, क्षति र समाधानका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर सामना गर्न संघ प्रदेश र पालिका तहसँग बलियो सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सम्मेलनको आज कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ। रसुवाको चिल्लीमै जलविद्युत आयोजनाको सुरुङमा बाढ़ीपछि फँसेका छ जनाको खोज तथा उद्धारको प्रयास चलिरहेको छ। सुरुङभित्र ठूला चट्टान लेदो र पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि उद्धार टोलीले निरन्तर काम गरिरहेको रासोपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो दुई दिनदेखि सुरुङभित्र 24 घण्टा उद्धारको प्रयास भइरहेको छ। अहिले सुरुङको झण्डे 150 मिटर भाग पानीले जलमग्न छ। पानीको सतह घटाउन सक्सन पम्प प्रयोग गर्ने तयारी भइरहेको छ। पानीको सतह घटेपछि नेपाली सेनाको तालिम प्राप्त उद्धार टोलीलाई सुरुङको थप भित्री भागसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। भोटेकोशी बाढ़ीमा परेर 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमामा मेलाका लागि गोसाईकुण्ड गएका 607 विदेशी पर्यटक बेपत्ता भएको बताउनु भएको छ। बेपत्ता भएका विदेशी पर्यटक मध्ये 269 जना पुरूष, 329 महिला र 9 लिंग पहिचान नभएका नागरिक रहेका छन्। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा धेरै छिमेकी देश भारतका रहेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ीमा बेपत्ता भएका व्यक्तिका परिवारको डीएनए परीक्षणको प्रतिवेदन छिटो उपलब्ध गराउन माग गरेका छन्। बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले बाढ़ीमा बेपत्ता भएका व्यक्तिका परिवारले डीएनए परीक्षणको प्रतिवेदन कहिले आउँछ भनेर प्रश्न गर्न थालेको बताउनुभयो। उहाँले पीड़ित परिवारको अन्यल अन्त्य गर्न परीक्षणको प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरले विपदमा परेका नागरिकका लागि मानसिक स्वास्थ्य उपचार सहित आवश्यक सेवाको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै एमालेका सांसद देवेन्द्र बहादुर महरले भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको पीड़ा झन जटिल बन्दै गएको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गर्नु भएको छ। रासोपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालकोमा बाढ़ीमा परि घाइते भएर सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यप्रति प्रश्न उठाउँदै यसले स्वास्थ्य र संचार क्षेत्रका आचार संहितामाथि गम्भीर प्रश्न खड़ा गरेको बताउनुभयो। कांग्रेसका सांसद खड्गबहादुर बुढा, रासोपाका सांसद गोविन्द पन्थी र नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले पनि बाढ़ी पीड़ितको बाढ़ी पहिरोको रोकथाम, विपद व्यवस्थापन तथा सड़क दुर्घटनामा बढ़दो जोखिम न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेसले विपदपछिको राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आज सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपद व्यवस्थापनका लागि तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गर्नु भएको छ। आङदाम्बेले विपद आएको 17-18 दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाएको समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत झापा जिल्लाको झापा गाउँपालिका 2 र गौरीगंज गाउँपालिका 1 जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रूपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रूपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न 35 दिने सार्वजनिक सूचना निकालेको छ। तोकिएको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चलअचल सम्पत्ति रोका गरी सरकारी बाँकी सरह तहसील कार्यालय मार्फत असुल उपर गरिने कार्यालयले जनाएको छ। 2068 साल जेठ 31 गते 723 मिटर लामो कन्काई पुल निर्माणका लागि 34,09,00,000 रूपियाँमा ठेक्का सम्झौता भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। धनुषाको बेरह नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। गएको भदौ 18 गते अपहरणमा परेका धनुषाको बेरह नगरपालिका छ कमलेश महतोका 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिका 10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जनाएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो। आज दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भदौको अन्तिमतिर आइपुग्दा पनि तराई क्षेत्रमा गर्मी छ। आज दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढ़ी नेपालगंज भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुगेको अनुमान छ। पहाड़ी क्षेत्रमा समेत कतिपय ठाउँमा तापक्रम तुलनात्मक रूपमा उच्च रहेको छ। तराई क्षेत्रमा तापक्रम बढ़ेसँगै दिउँसोको समयमा गर्मी र तातो हावा महसुस हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। अब विदेशको खबर, अमेरिकाले पृथ्वीको कक्षामा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेन्कले शत्रुको आक्रामक कार्यवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। हिजो आयोजित एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै मेकन्सले अमेरिका बदलिदो खतराहरूको सामना गर्न तयार रहेको बताउनुभयो। तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई अहिले कहिले कक्षामा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिन भएन। अमेरिकालाई क्षेपास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्वपूर्ण अंगका रूपमा योजना गरिएको गोल्डेन होममा अन्तरिक्ष आधारित क्षमता र इन्टरसेप्टर क्षेपास्त्रहरू रहने ट्रम्प प्रशासनले भनेको छ। सन् 1967 को एक सन्धिले अन्तरिक्षको कक्षमा आम विनाशकारी हतियार राख्न प्रतिबन्ध लगाएको थियो। त्यसैता अमेरिका, रूस र चीन जस्ता प्रमुख शक्ति राष्ट्रहरूले यो सन्धिको दायराभन्दा बाहिर रहेर अन्य क्षमताहरूको विकास गर्ने प्रयास गरिरहेका छन्। अब खेल खबर, अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 39 वर्षीय डेभिड वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै चर्चित विदेशी खेलाड़ी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली एक्सले भारतका शेखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,277 रन बनाएका छन्। यस्तै उनले समग्र 439 टी20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने, चिलिमै जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै भोटेकोशी बाढ़ीमा 34 देशका 607 जना विदेशी पर्यटक बेपत्ता, बाढ़ीमा बेपत्ता व्यक्तिका परिवारलाई डीएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग, 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रूपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा, अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई, र अस्ट्रेलियाका डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने।

0: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफी कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिनँ। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्न 4 बजेको समाचार पछि कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।
1: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
2: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
0: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा। श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
0: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
3: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा।
0: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, कार्यक्रम सभा उद्घाटन, उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि। असोज 7 गते मध्याह बाह्र बजेदेखि अपराह्न 4:30 सम्म, छहरा चौतारो मलेपु क्षेत्रीय सभा मलेपु टोल सबै। असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म, श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा टोरीखेत झमार्सी सितका ठूलाखेत। असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे डुडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कार्तिके कालीमाटी। असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर।
3: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म ओडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्द्रावती गाविसको माथिलो भेग। असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से ढिडाकाउले पोखरी र नामथजोर। असोज 8 गते मध्याह बजेदेखि अपराह 3:30 सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली। असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी। र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म श्रीकालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू।
0: पुनश्च साधारण सभामा उपस्थित हुने स्थिर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क नम्बर 9853161224 र 9748428877। पर्वत अधिकारी सचिव श्री कालीनाथ बच्च तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचो गाउँपालिका 8 सुनखानी दोलखा।
3: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
4: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
5: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648862 9844648862।
6: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।

0: the Rising Star. Rising Star? Rising Star?
1: Yes, the Rising Star School.
2: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
1: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
2: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
1: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल सरीकोट दोलखा
3: अविनाश तिमी किन निराश छौ त
4: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
3: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
5: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई सम्पर्क मोबाइल नम्बर 9844030282
6: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना
7: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ
6: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन
7: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल
6: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल
7: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू
6: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
7: साधारण सभा हुने मिति र स्थानहरू मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 विसुनटोल समय बिहान 8 बजेदेखि 10 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17 असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-23-63-23
6: असोज 9 गते सैलुङ सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17 असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17
7: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर समय बिहान 8 बजेदेखि 11 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23 असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17
6: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17 असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9942-42-75-17
7: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडे खानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
6: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभा हल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
7: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
6: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55, 98 44 23 63 23, 98 45 75 88 88 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
8: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ।
9: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
10: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
11: ए साथी हो, कसैले थाहा छ त?
10: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
12: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
10: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
13: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
12: हाम्रा सेवा तथा सुविधाहरू,
10: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 98 44 00 800 44, 98 48 73 107 र 98 510 500 19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला चरीकोट दोलखा।
14: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
7: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 औं वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
14: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गते शनिबार समय बिहान ठिक 10 बजे स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा।
7: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: अहिले अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालो सैलुङ सेरोपेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाई यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। भोटे कोशी बाढ़ीमा परि बेपत्ता हुनुभएको परिवारलाई राहत दिने दोलखाको सैलुङ गाउँपालिकाको निर्णय। दोलखामा रसुवाको भोटे कोशी बाढ़ीमा परि मृत्यु बेपत्ता भएकाहरूको आफन्तहरूको 11 जनाको डीएनए नमूना संकलन लगायतका स्थानीय प्रसंगसहित बाढ़ीमा परि सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1394 जनाको शव फेला जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। शुरूमा राष्ट्रिय समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण तथा व्यवस्थापनको पक्षमा विश्वव्यापी सहयोग र सहकारीको लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घपर भोज जलवायु सम्मेलनको क्रममा पठाउनु भएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानको लागि विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी को आज 3 हप्ता भएको छ। अहिलेसम्म 1395 जनाको शव भेटिएको छ भने 5130 जना सम्पर्कविहीन हुनुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन्। त्यसै गरी नवलपरासी पूर्वमा 332, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 77, दाहादिङमा 72 र तनहुमा 38 रहेका छन्। उपचारको क्रममा काठमाण्डुमा 2 जनाको ज्यान गएको छ। भेटिएको शव मध्ये 104 वटाको सनखत भएका छन्। बाँकीको पहिचानको लागि डीएनए परीक्षण लगायतको प्रक्रिया अघि बढ़ाइएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि 13737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएको छ। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार भइरहेको छ। प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री सुदन गुरूङले सदनको गरिमामा आचाउने गरी काम गरेको भन्दै विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नियमावती जनाउनु भएको छ। मंगलबार बसेको बैठकमा नेकपाका सांसद युवराज दुलाल बोलिरहेको बेला गृहमन्त्री गुरूङले सदनको गरिमामा आचाउने गरी सभामुख बोलिरहेको संसदको बीचबाट हिँडेको महरले आरोप लगाउनु भएको हो। महरले प्रतिनिधि सभा नियमावलीको नियम 20 को उपनियम 6 को स्मरण गराउनु हुँदै नियमावलीमा सभामुखको आसन तथा बोलिरहेको सदस्यको अगाडिबाट हिँड्न नपाइने स्पष्ट व्यवस्था छ। भदौ 10 गते आएको भीषण भोटेकोशी बाढ़ीले सिन्धुपाल्चोक सहित विभिन्न स्थानका व्यावसायीका 400 भन्दा बढ़ी कन्टेनर बगाएको छ। बाढ़ीमा बगेका कन्टेनरमा रहेका दर्जनौ चालक तथा मजदूर समेत सम्पर्कविहीन हुनुहुन्छ। बाढ़ीले बगाएका कन्टेनर मध्ये 100 भन्दा बढ़ी माल वस्तु लोड गरिएको र बाँकी माल वस्तु बोक्न जाने क्रममा पार्किङ गरेर राखिएको कन्टेनर रहेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुन बहादुर सापकोटाले जानकारी दिनुभयो। बाढ़ीमा बगेका कन्टेनर चालक तथा मजदूरको विवरण संकलन भइरहेको उहाँले बताउनुभयो। तातोपानी नाका अवरूद्ध भएपछि अधिकांश कन्टेनर ढुवानीको लागि रसुवा नाकातर्फ पुगेका थिए। सिन्धुपाल्चोक जिल्लाभित्रका व्यापारी व्यावसायिकका मात्रै 100 कन्टेनर बाढ़ीले बगाएको छ भने 100 अन्य कन्टेनरमा क्षति पुगेको छ। बाढ़ीमा बगेका केही कन्टेनर सामान ढुवानीको लागि रसुवा नाकाबाट चिनिया भूभाग प्रवेश गरिसकेका थिए। अब स्थानीय प्रसंगहरू। दोलखाको सैलुङ गाउँपालिकाले भोटेकोशी बाढ़ीमा परि बेपत्ता हुनुभएका परिवारलाई राहत दिने निर्णय गरेको छ। पालिकाले भोटेकोशी नदीमा आएको बाढ़ीमा परि बेपत्ता हुनुभएका पालिकाका नागरिकको परिवारलाई राहत दिने निर्णय गरेको हो। पालिकाको बैठकमा पालिकाका बेपत्ता हुनुभएका व्यक्तिहरूका प्रति परिवार 50,000 रूपियाँ रकम राहत दिने पालिकाले निर्णय गरेको हो। रसुवा बाढ़ीमा परि पालिकाका 5 जना व्यक्ति सम्पर्कविहीन हुनुहुन्छ।
दोलखामा हाल भोटेकोशी बाढ़ीमा परि 60 जना व्यक्तिहरू सम्पर्कविहीन हुनुभएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। मदौ 10 गते आएको भोटेकोशी बाढ़ीमा परि जिल्लाका विभिन्न पालिकाका 60 जना व्यक्तिहरू सम्पर्कविहीन हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोपचन्दले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीमा पर्नुभएका मध्ये 104 जनाको उद्धार भएको छ। दोलखामा रसुवाको भोटेकोशी बाढ़ी पहिरोमा परि मृत्यु भएकाहरूको र उनीहरूका

0: चोरी मध्ये कुनै एकजनाको ताजा रगतको नमूना उपलब्ध गराउनु पर्नेछ भने नमूना संकलनको लागि आफन्तहरूले दुई प्रति पासपोर्ट साइजको फोटो सहित जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। बाढ़ी पछि फेला परेका व्यवहारिक सप वा शारीरिक विभिन्न अंगहरूको सही पहिचान र शनाखत सुनिश्चित गर्ने उद्देश्यले जिल्लामा पनि आफन्तजनलाई डीएनए नमूना उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय दोलखाले आग्रह गरिएको छ। बाढ़ीमा परि दोलखामा हालसम्म 60 जना व्यक्ति सम्पर्क विहीन हुनु भएको दोलखा प्रहरीले जनाएको छ। काभ्रेपलाञ्चोक जिल्लामा भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रक्रिया अन्तर्गत हालसम्म 6,329 निवेदन संकलन भएका छन्। तीमध्ये सबैभन्दा ठूलो संख्या अव्यवस्थित बसोबासी 5,439 निवेदन रहेका छन्। भूमिहीन सुकुम्बासी 707 र भूमिहीन दलित 183 निवेदन छन्। जिल्ला भूमि समस्या समाधान समितिले उपलब्ध गराएको पालिकाको तथ्याङ्क अनुसार मण्डनदेवपुर नगरपालिकामा मात्रै 2,000 भन्दा बढ़ी भूमिहीन सुकुम्बासीहरू रहेको पाइएको छ। क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा तास खेलाउने गरेको आरोपमा दोलखाका एक सहित 11 जना पक्राउ पर्नु भएको छ। बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 1 तौलुङ स्थित गडुर क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा दोलखाका एक सहित 11 जना पक्राउ पर्नु भएको हो। पक्राउ पर्नेहरूमा दोलखाको 32 गाउँपालिका वडा नम्बर 8 का 35 वर्षीय नारायण खत्रे, रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर 6 का 34 वर्षीय बिकी लामा, रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर 4 का 40 वर्षीय आशिष खड्का, सिन्धुलीको गोल्नाजोर गाउँपालिका वडा नम्बर 5 का 32 वर्षीय ज्योति मगर, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर 3 का 39 वर्षीय नुवाङ शेर्पा, सोलुकाई दुधकुण्ड नगरपालिका 9 का 39 वर्षीय पासङ शेर्पा, त्यसै गरी काठमाडौँका 44 वर्षीय दिल लामा, काभ्रे कुरोसी गाउँपालिका वडा नम्बर 1 का 44 वर्षीय अशोक लामा रहनु भए पक्राउ पर्नु भएको हो। हवस् त, यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
3: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा, इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 को बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
3: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
2: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका स्थिर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
3: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजे।

0: देखि बेलुका 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0494421671 र 0494421912। स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाने र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, सम्पर्क नम्बर 98410-17099, 98410-17099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
2: ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
3: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डिजिटल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
2: त्यहाँ त के हुन्छ नि?
3: त्यहाँ के हुँदैन, नपत्या सुन त यहाँ।
4: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
5: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98-41-57-70-69।
2: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98449942992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
7: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा। साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
7: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
8: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलाखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्य जीवहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्य जीवहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने इकाई मिति र स्थान: इकाई नम्बर 1 2083 साल असोज 24 गते, स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै। इकाई नम्बर 2 असोज 25 गते, कारोबार सेवा केन्द्र चरीकोट। इकाई नम्बर 3 असोज 26 गते, गौरीशंकर गाउँपालिका 5 एबिथान हाटघर। इकाई नम्बर 4 असोज 27 गते, हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु। असोज 27 गते, गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर। इकाई नम्बर 5 असोज 28 गते, माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु। इकाई नम्बर 6 असोज 29 गते, यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा। असोज 29 गते, गौरीशंकर गाउँपालिका 2 गरी डाँडा। र इकाई नम्बर 7 असोज 30 गते, जनउपकार साहकोस परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधि मूलक समेत। समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधि मूलक निर्णय पुस्तिका प्रमाणित गर्ने, प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध। साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074-34 ख-ब-म सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्कबहादुर खड्का सचिव, जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2 दोलाखा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
1: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
0: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे क्षेत्र, साविक ठुलो पातल गाविस, वडा नम्बर 1236789। भदौ 26 गते, ठुलो पातल निगाले, साविक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते, नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते, गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
1: भदौ 29 गते, जुगु नीलाकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते, क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते, मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते, चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामकोशी गाउँपालिका। असोज 3 गते, रोयल ब्याङ्क्वेट जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। र भदौ 5 गते, मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
0: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
1: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका, क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 0949-411-030, नामदु सेवा केन्द्र नामदु 98-51-32-21-36, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-51-32-21-37, जुंगु सेवा केन्द्र जुंगु 98-51-32-21-41, चरीकोट सेवा केन्द्र चरीकोट 98-51-32-21-34, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-51-32-21-47।
1: बेसबहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर गाउँपालिका, दोलखा।
2: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाइपर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
2: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्यमध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा।
2: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, कार्यक्रम सभा उद्घाटन, उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि। असोज 7 गते मध्याह बाह्र बजेदेखि अपराह्न 4:30 छहरा चौतारो मलेपु क्षेत्रीय सभा मलेपु टोल सबै। असोज 7 गते मध्याह 12:30 दिउँसो 2:30 श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत। असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दुडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कार्तिके कालीमाटी। असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर।
1: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्द्रावती गाविसको माथिल्लो भेग। असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से डिडाकाउले पोखरी र नामथाजोर। असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली। असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी। र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू।
2: पुनश्च साधारण सभामा उपस्थित हुने स्थिर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 9851316224 र 9748428877। पर्वत अधिकारी सचिव श्री कालीनाथ बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचो गाउँपालिका 8 सुनखानी दोलाखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
1: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगो नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648862 9844648862।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला साँझको 5 बजेको छ।

0: के तपाईँले सेतो छडी लिएर हिँडेको व्यक्तिलाई पन्छाउन खोज्नु भएको त छैन?
1: हो, त्यसो हो भने ती व्यक्ति दृष्टिविहीन हुन सक्छन्।
0: त्यसैले त्यस्ता दृष्टिविहीन व्यक्तिलाई सहयोग गरौं।
1: तपाईँको सानो सहयोगले उनीहरूको आत्मबल बढ्न सक्छ।
2: सार्वजनिक जानकारीको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। नीलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
4: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 आर्थिक कारोबारपछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेष सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
2: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण, खाजा खर्च वितरण,
4: साधारण सभा हुने स्थान, मिति र समय। स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्रांगण मिलडाँडा, मिति 2083 साल असोज 27 गते, समय बिहान 10 बजे।
2: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेष सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चोक गाउँपालिका सुनखानी दोलखा।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
6: The Rising Star.
7: Rising Star?
6: Rising Star?
7: Yes,
8: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
6: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
8: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
6: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
7: होइन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
9: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
10: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020635649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 98511665046
11: अविनाश तिमी किन निराश छौ त
12: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
11: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
13: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी

0: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
1: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
0: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
1: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
0: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 विसुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
1: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17।
0: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 8 पौटी सभाहल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
1: साधारण सभामा उपस्थित चेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको चेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55, 98 44 23 63 23, 98 45 75 88 88 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।

नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकारीका लागि आह्वान गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 1395 पुग्यो। भेटिएका शवमध्ये 104 जनाको शनाखत, 1223 शव जमीन मुनि सुरक्षित रूपमा व्यवस्थापन, 5130 जना अझै सम्पर्क विहीन खोजी कार्य जारी। र स्विजरल्याण्डमा आर्मीले गर्मीले हिमताल पग्लिन थालेपछि जोगाउन कम्बल उडाइयो। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यको लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मोस्ताङमा आयोजित घर्पोङझोङ जलवायु सम्मेलनका क्रममा उठाएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानको लागि विश्व ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधानका लगायतका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ। रसुवाको भोटे कोशीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। नेपाल प्रहरीका अनुसार भदौ 30 गते बिहान 8 बजेसम्म बाढ़ीका कारण 4,089 जना बेपत्ता रहनु भएको छ। बेपत्ता हुनेहरूमा 3,457 जना विदेशी, 2,907 पुरूष, 5,072 महिला तथा 610 जना विदेशी, 272 पुरूष, 38 महिला र 10 जना अन्य रहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 9,287 जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामा 6,407 पुरूष, 2,830 महिला र 50 जना पहिचान नखुलेका व्यक्तिहरू रहेका छन्। उद्धारको लागि प्रभावित क्षेत्रमा 7,975 जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। बाढ़ीका कारण 65 जना प्रहरी प्रभावित भएका छन् भने 25 जना अझै सम्पर्कविहीन रहनु भएको छ। हालसम्म 1,379 शव आंशिक तथा आंशिक फेला परेका छन्, जसमा 544 पुरूष, 336 महिला, 519 आंशिक अंग रहेको बताइएको छ। फेला परेका मध्ये 104 शव आफन्तलाई हस्तान्तरण गरिएको छ भने 1,230 शव जमिनमुनि गाडिएको बताइएको छ। शव तथा अंगहरूको पहिचानको लागि डीएनए संकलन कार्यलाई समेत अघि बढ़ाइएको छ। हालसम्म शवहरूबाट 1,286 र बेपत्ताका आफन्तहरूबाट 1,849

0: 90 गरी कुल 3175 वटा डीएनए नमूना संकलन गरिएको छ। उद्धार गरिएकाहरू मध्ये 3880 जनालाई हाल होल्डिङ सेन्टरमा राखिएको छ। यस्तै प्रहरीले प्रभावित क्षेत्रमा 201 वटा जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरेको जनाइएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग सांसदको प्रश्न उत्तर कार्यक्रम राख्न र बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहत पुनर्निर्माणको लागि संसदीय उच्च स्तरीय समिति गठन गर्ने विषयमा ध्यान आकर्षण गराएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल डीपी अर्यालसँग मंगलबार भएको भेटमा प्रमुख प्रतिपक्षी दलका नेता भेषमा राज आङ देम्बेले ती विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको हो। नेता आङ देम्बेका अनुसार विगतमा तय भएर हुन नसकेको प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम कार्यसूचीमा राख्न सरकारसँग समन्वय गर्न सभामुख अर्याललाई ध्यानाकर्षण गराउनु भएको हो। गत 10 भदौमा संसदमा प्रधानमन्त्री बालेन्द्र शाहसँग संसदमा प्रश्न उत्तर राखिएकोमा उक्त दिन भोटेकोशी बाढ़ीका कारण कार्यक्रम प्रभावित भएको थियो। नेता आङ देम्बेले प्रश्न उत्तर कार्यक्रम प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभाको लागि संयुक्त राज्य अमेरिका जानु अगावै राख्न आग्रह गर्नुभएको थियो। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ़न अपील गर्नुभएको छ। देउवाले 1-7 बुँदे अपील जारी गर्नुहुँदै पछिल्लो समय कांग्रेसभित्र देखिएको विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो। पार्टीको विधि विधान पद्धति र परम्परा विपरीत केन्द्रीय समितिको निर्णय र व्यवस्था गर्दै संस्थापनले विशेष महाधिवेशन को प्रक्रिया अघि बढ़ाएको उहाँको आरोप छ। विशेष महाधिवेशनको वैधता सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढ़ाउनु राजनैतिक नैतिक कानूनी तथा संवैधानिक दृष्टिले उपयुक्त नभएको देउवाले बताउनु भएको छ।
1: The Rising Star.
2: Rising Star?
1: Rising Star?
3: Yes, the Rising Star School.
4: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
3: 3 दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
4: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा
5: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ सामुदायिक एफएम

पुरानो ब्यागेज नभएको अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनैतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको राजनैतिक अस्थिरीकरणबाट मुक्त हुनु रहेको स्पष्ट पार्नु भएको हो। प्रतिपक्षी दल नेकपा एमाले वर्तमान सरकार ग्यास वितरण समेत गर्न नसकेर लाचार साबित भएको आरोप लगाएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नुहुँदै एमाले सांसद पद्म आर्यले यस्तो आरोप लगाउनु भएको हो। एक सुत्केरीका श्रीमानले ग्यास नपाएर खुलामा हाम फालेको घटना ताजै छ। यो सरकार ग्यास वितरण समेत गर्न नसकेर लाचार साबित भएको छ। उहाँले भन्नुभयो, यो कृत्रिम अभावले ज्यालामा रोजगारी गर्ने 65% भन्दा बढ़ी जनतालाई आक्रान्त बनाएको छ। साथै जनता महँगो मूल्यमा ग्यास किन्न बाध्य भएको प्रति उहाँले आपत्ति जनाउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीको आगामी मंगिर 11-15 तय गरिएको एकता महाधिवेशन अन्तत स्थगित हुने देखिएको छ। नेकपाको वैशाखमा सम्पन्न केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको थियो। महाधिवेशन कार्यतालिका अनुसार कार्य प्रगति हुन नसकेपछि निर्धारित समयमा महाधिवेशन नहुने सम्भावना बढ़ेर गएको हो। पार्टीका एक उच्च स्तरीय नेताले साबिक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच देखिएको वैचारिक सैद्धान्तिक संगठनिक भद्रगोल अन्त्य नभएसम्म महाधिवेशन हुन नसक्ने जिकिर गर्नुभयो। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नम्बर 2 महालक्ष्मी खोला नजिकै भएको ईभी माइको दुर्घटनामा घाइते भएका थप 4 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गाड़ी चालक 12 कलैया 24 20 वर्षीय अमीर अन्सरी र हेटोडा 11 की 23 वर्षीय कल्पना तमाङ गम्भीर घाइते हुनु भएको हो। उहाँहरूलाई उपचारको लागि काठमाडौँको ट्रमा सेन्टर ल्याइएको छ। अर्का घाइते 12 महागढ़ी माई 11 की 21 वर्षीय बबी या कुमारी यादवको हेटोडा अस्पतालमा उपचार भइरहेको छ। यस्तै राम नामथर ठेगाना नखुलेका करिब 34-35 वर्षीय पुरूष गम्भीर घाइते हुनु भएको बताइएको छ। दुर्घटनामा नामथर र ठेगाना नखुलेका 4 जना पुरूषको घटनास्थलमा मृत्यु भएको हो। मृतकको शनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। उद्धार तथा शनाखतको काम भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँबाट हेटौडातर्फ आउँदै जाँदै गरेको मधेस प्रदेश 03-001-072-0 नम्बरको ईभी माइक्रो मंगलबार दुर्घटनामा परेको हो। अब एकैछिन व्यापारिक विश्राम।

0: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम में भर्ना खुल्यो। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाण्डुको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई।
1: हेलो हेलो बनाएको थियो। बिना छोरीहरू लिएर घरबाट निस्किएको त्यो दिनदेखि मेरो मनमा शान्ति भन्ने कुरा हराउँदै गयो। घरमा सरोज थियो, उसको साथमा त एक केटी पनि थिए, तर घरमा मान्छे धेरै भएर पनि मलाई त्यो घर पहिले भन्दा सुनसान लाग्थ्यो। बिनाका छोरीहरूको आवाज सुनिन छोडेको थियो। उनीहरू आँगनमा खेल्दा हुने हाँसो सानो आँसो, कहिलेकाहीँ झगडा गरेको आवाज, बेलुका आमासँग बसेर खाना खाएको दृश्य, सबै एकैपटक हराएको थियो। त्यो खाली आँगन हेर्दा मलाई आफैसँग घृणा लाग्थ्यो। मलाई लाग्थ्यो बिना र उनका छोरीहरूलाई यहाँबाट निकाल्ने घटना मेरो पनि त लाग्थ्यो मलाई लाग्थ्यो बिना र उनका छोरीहरूलाई यहाँबाट निकाल्ने घटनामा मेरो पनि त उपस्थिति थियो। तर सत्य के थियो भने मैले

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छ। त्यसैले समाजका अमूल्य निधि प्रति सम्मानपूर्ण व्यवहार गर्नु।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो
4: भीमेश्वर नगरपालिकाको सूचना।
5: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
4: आवश्यक कागजातहरू माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जगधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077 9844000628 9814892909 र 9861779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
6: बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो?
7: होइन साइना दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँले कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
7: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
8: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
7: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
9: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
10: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
9: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउ

0: पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।

0: सूचना प्रसारित गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: घाट आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं।
0: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
1: भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार चंखु स्वास्थ्य चौकी गौरीशंकर 6 चंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
0: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851 17 63 67, 9863 31 28 10, दोलखा लायन्स आँखा केन्द्र दोलखा।
2: ए माइला गुरुजी।
3: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
3: चुप।
4: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्, सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
1: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक टिकटक पेज लाइक गर्नुहोला।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768 72 77 77, 9844013 110, 9844065466, 9818 37 15 33।
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
5: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: हैन, के एकले गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौं भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844 46 69 08, 9844 46 69 08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ભાઈને કે ઘરની ઓલે બન્યા એ શું બેપર વ્યવસાય ઘરું બન્યા અલી કટી ખર્ચક પણ જુઓ ગરીકો છીએ સામાનની ને કાનંડવ જાને ન શકીને બો યો સમય લે હમી લે ઘરી ખાને નદીની ભય બન્યા हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: हो पारे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरी सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9855068595 र 0494125542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9855068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
4: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
3: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
4: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
3: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका स्थिर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
4: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेष सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
3: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलाखा 0494-421-671 र 0494-421-912। स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया।

0: नयाँ पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
2: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
0: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्क्रिय हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखति, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
5: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
4: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
5: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
4: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
6: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
7: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौं।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू, आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
1: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
0: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे। क्षेत्र साविक ठुलो पातल गाविस, वडा नम्बर 1236789। भदौ 26 गते ठुलो पातल निगाले, साविक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र थोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
1: भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू, र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
0: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधिक भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
1: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात

0: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33औं वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार माने सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन। आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
0: शेर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.co.np youtube@milijulikalingchok/sakos 6358 फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सीट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाइ गत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार। इकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेल डाँडा दोलाखा सुनखानी कटुवा चौर कालिङचोक गाउँपालिका 9 कटुवा चौर दोलाखा बाबरे मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलाखा बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलाखा सिंगटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलाखा लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा थामीचाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाँगु दोलाखा मागापौवा कृषि उप संकलन केन्द्र सैलुङ 3 बाघखोड दोलाखा काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलाखा फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलाखा फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 6 कालापानी दोलाखा नामदू सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदू दोलाखा मार्बु वडा नम्बर 7 को कार्यालय बैतेश्वर

0: मार्बु दोलाखा मैना पोखरी सेवा केन्द्र को कार्यालय बैतेश्वर पांच मैना पोखरी दोलाखा मेलुंग तामकुशी गांवपालिका डुड़े बजार तामकुशी गांवपालिका तीन डुड़े बजार दोलाखा लिसंखु पाखर सेवा केन्द्र को कार्यालय लिसंखु पाखर गांवपालिका पांच मुड़े सिन्धुपाल्चोक
1: मिति 2083 साल असोज 4 गते आईतवार एकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर 1 कार्यक्रम स्थल मसनडाँडा ठेगाना भीमेश्वर नगरपालिका 1 छेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर 2 भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर 2 दुलखा भीमेश्वर नगरपालिका 3 र 6 कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 चरीकोट दुलखा भीमेश्वर नगरपालिका 4 सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर 4 टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर 5 महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 माटी दुलखा भीमेश्वर नगरपालिका 5 नयाँ पुल बजार भीमेश्वर नगरपालिका 5 नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका 5 बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 किराती छाप दुलखा भीमेश्वर नगरपालिका 7 कुटी डाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 7 मकैबारी दुलखा भीमेश्वर नगरपालिका 7 कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका 7 कुप्री दुलखा भीमेश्वर नगरपालिका 8 र 9 देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 8 बोस दुलखा
0: मिति 2083 साल असोज 10 गते शनिबार इकाई नम्बर 3 क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलाखा पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949421397 0949421943 0949421549 0949421303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ।
1: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ
0: यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्
3: यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-4682 9844-4682
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री,

0: सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083-27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
0: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
1: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेष सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चोक गाउँपालिका सुनखानी दोलाखा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: छोडेर जानेहरूको यादमा पर्खनेहरूको एउटा पीडा, म त पर्खेको पर्खै छु।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।
3: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
4: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
4: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
3: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
4: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
3: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध,
4: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विसुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 8 गते, भीमेश्वर नगरपालिका 5 घोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
3: असोज 9 गते, सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 10 गते, सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
4: असोज 11 गते, सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9944-23-63-23। असोज 11 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
3: असोज 12 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 12 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9942-42-75-17।
4: असोज 13 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9942-42-75-17। असोज 13 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
3: असोज 15 गते, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9944-30-77-72। असोज 15 गते, सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9844233623।
4: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844233623। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844404624। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844233623।
3: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848285555, 9844233623, 9845788888 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
5: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
6: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
7: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
8: ए साथी हो, कसैले थाहा छ त?
7: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
9: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
7: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
10: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
9: हाम्रा सेवा तथा सुविधाहरू
7: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844000844, 9848373107 र 9855100019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा।
11: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
11: साधारण सभा हुने मिति, समय र स्थान मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा।
4: उपस्थित हुँदा शेयर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है।

0: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
0: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
0: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नौ ग्रह शान्ति गर्नु परेमा र जाँ रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: घुमे मन्दिरको दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906686। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। हार्दिक आमन्त्रण।
1: भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थनलागी निवासी धनजीत पाखरिनको यही मिति 2083 साउन 14 गतेको दिन 72 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौं। यस दुःखद घड़ीमा दिपांगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेवा कार्यक्रम साङ्गे होबा मेगु सिंघाममा घेवा चेनमा पुगोस भनी र फपचेरी सीले शक्ति दियोस र गुरु पद्म सम्भवले सहयोग गरोस भनी गरिने घेवा कार्यक्रम खेम्बो सोनम छिरिङ गुरु र भिना पनौटी छेलिङ गुम्बाका लामा गुरुहरूको बाहुलीबाट घेवा सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार माने आफन्त भाइ बन्धु इष्टमित्र कुल कुटुम्ब उपस्थित भई मानी मलम र छोक प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक आमन्त्रणा गर्दछौ।
0: श्रीमती ठुली तामाङ, छोरा बुहारीहरू लक्ष्मण पाखरिन, बुहारी सरिता ग्याबा, भाइ सोम बहादुर पाखरिन, भाइ बुहारी राम बहादुर पाखरिन, बुहारी मसली दोङ, भाइ ज्ञान बहादुर पाखरिन, बुहारी सुषमा दोङ, नाति शिशिर पाखरिन, बसन्त पाखरिन, भान्जा विजय बमजन, भान्जे बुहारी सुनिता पाखरिन, अन्य भान्जा भान्जी छोरी ज्वाइँ नाता नातिना लगायत सम्पूर्ण पाखरिन परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थलनागी।
1: यो कार्यक्रम हुने मिति 2083 भदौ 31 गते सुरात भई असोज 1 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थलनागी निजी निवास दोलखा। समय बिहान 10 बजे।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊं।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बेलुकीको 10 बजेको छ।

नारायण अब जो बताए नहीं भाई को श्री हरिवंश पुराण हरिवंश प्रभा को यह अध्याय कति कुरा को विस्तार कर सौनगाजी भनिकन सौनगाजी नाम का 88,000 ईश्वरी का प्रतीक गुरु शुद्धजी ने बताने भो सोईनी कथा वैषम पायन नाम का गुरु ने राजा जन्मीजय बताने भो सोईनी कथा मार्कण्डेय नाम का गुरु ने विश्व पिता महाला जो बताते हुए राजा ने यहां हरेक किसम का ज्ञान उपदेश मौका में ये के भो तो भाई जस्त कुनै एक समय को जो कुरा हो कि भनिएको छ त भनिएको उदाबटी जुन हो राजा ब्रह्मदत्त एकदम खुशी भएर आफ्नी जो श्रीमती पत्नी सन्नति हो नाम पत्नी सन्नतिलाई जो साथमा लिएर अब म के गर्नु पर्यो त भनिएसलाई भने वन विहार गर्नु पर्यो घुम्नु पर्यो जहाँसुकै पनि ठाउँ ठाउँमा हेर्नु पर्यो भनेर भने त्यस्तै किसिमको जो विचार गर्नुभयो महाराज अब त्यसरी जो हिँड्दा डुल्दा जेसुकै गर्दाखेरिमा पनि जसले पनि हजुर हामी जसले पनि आफ्नो जो बामाङ श्रीमतीलाई जो साथमा लिएर हिँड्नुपर्छ महाराज हिँड्दाखेरिमा डुल्दाखेरिमा केही जेसुकै गर्दाखेरिमा केही कार्य गर्दा अथवा जेसुकै गर्दाखेरिमा पनि आफ्नो श्रीमतीलाई जो साथमा लिएर हिँड्नुपर्छ अनि उतापट्टि राजा ब्रह्मदत्तले पनि अब यतापट्टि जो हो आफ्नै पत्नी सन्नतिलाई जो साथमा लिएर यसो जंगलहरू वन विहारहरू गर्नु पर्यो भनेर भन्ने त्यस्तो किसिमको विचार गरेर अनि त्यस्तो गर्ने विचार गर्नुभयो अनि जसरी राजा इन्द्र महाराज इन्द्रले उतापट्टि आफ्नै पत्नी जो सचीलाई साथमा लिए।

हजुर हामीले पनि जब त्यसरी जुरो जबरी गरेका हुन्छौ भनेदेखि अब त्यस्तै किसिमले गरिकन त्यो कमिलाले पनि लहरिबस त कमिलाले पनि अब आफ्नै पत्नीसँग है उतापट्टि जो कराएर अलिखरि अब त्यस्तै नि कराइराखेको थिए महाराज हेर्नुहोस् कराइराखेको थियो अब उनीहरूको पनि त केही घर व्यवहारमा केही कुरो चित्त नबुझेको होला हेरिबस्छ त चित्त नबुझ हुन सक्छ चित्त नबुझ भइसकेपछि अबुझ भइसकेपछि हामीहरूले जो कराउनु पर्छ हजुर हामीले पनि त केही कुरा यो कुरो त भएन बिग्रियो अथवा यस्तो चाहिँ गर्नुपर्छ भनेर हामीहरू जुन केही न केही सन्देश गर्छौँ अलिखेरि त्यस्तै हो अलिखेरि पशु पक्षीले पनि त्यस्तै गर्छन् जस्तै जो परेवाले पनि अब आफ्नै जो श्रीमती त्यो परेवीलाई अलिखेरि वरिपरिबाट माकमाकमाक गुडुडुड माकमाक माक गुडुड माकमाक माक गुडुड गर्दै गर्दै गर्दै त्यो छेक्छ पहिला छेकी सकेपछि त्यहाँबाट अब उनीहरूको कुरामा के चित्त अबुझ भएको थियो अनि पखेटाले फ्याट हिर्काउँछ पनि अनि त्यो श्रीमतीलाई हिर्काउँछ पनि त उसको पनि त्यो घर व्यवहारमा अलिकति त्यो चित्त बुझ अबुझ्दो काम उसको श्रीमतीले गरेको हुँदाखेरिमा अलिखेरि उसले पनि जुन हो त्यो अलिखेरि जुन अब ठिक किसिमले यो किसिमले गर्नुपर्छ भनेर उसले तह लाउन खोजेको हो अनिखेरि त्यस्तै नै बाघको पनि त्यही हुन्छ भालुहरूको भयो अब यतापट्टि जुन हो जति सुकै भएका जुन हो चराचुरुङ्गीहरू भयो अलिखेरि यस्ता जति भएका जुन हो अनि जलजन्तु थलजन्तु इत्यादि जुन सुकैको पनि आफ्नो आफ्नो किसिमको जुन व्यवहार आफ्नो आफ्नो किसिमको कुराहरू आफ्नो आफ्नो श्रीमती श्रीमानको कुराहरू हुन्छ यति भइसकेपछि उपरान्त अनिखेरि अब त्यस्तो वन विहार उतापट्टि जो कमिलाले त्यसरी आफ्नो श्रीमतीलाई कराइराखेको थियो के भएपछि त्यहाँबाट त्यस्ता किसिमको जुन हो आवाज अब कसले सुन्यो त भनेपछि राजा ब्रह्मदत्तले जो सुन्ने काम गर्नुभयो कसले कराएको त्यो कमिलाले कराएको जुन हो त्यो हो शब्द है ब्रह्मदत्त नामको जुन राजाले सुन्नुभयो महाराज अब रानी पनि साथमै छन् जब त्यस्तो भइसकेपछि अहिलेखेरि त्यो कमिली त्यहाँबाट रिसाएर त्यहाँबाट अहिलेखेरि एकदम शीतली गरिकन मान खोजेर बसेकी थिइन् महाराज आफ्नो श्रीमानले त्यसरी गाली गरेको कुरा उसलाई फेरि चित्त बुझेको थिएन चित्त नबुझे अब आफूले त जे गर्दा पनि त ठिक गरे भने जस्तो हुन्छ गर्दै ल्याउँदाखेरि अब अर्कालाई चित्त बुझ्नु हुन्छ हुँदैन अब त्यो कुरो कसरी जान्नु छ र अन्तखेरि उसले त ठिक कर्म गरेकी छु मैले भन्नेमा थिएँ तर उतापट्टि आफ्नो श्रीमान त्यसरी जो कराएको सुन्दाखेरिमा अनि जब त्यसरी उनलाई पनि हो एकदम शीतले गरिकन रिस उठ्यौ रिस उठिसकेपछि रिसाएर त्यहाँबाट मान खोजेर बसिराखेकी थिइन् को भनेछ भने ती कमिलाकी जो श्रीमती कमिली अनि अब उता कमिलो के भयो त भनेदेखि अब रिसाए अब यो मेरो श्रीमती रिसाएन भनेर भन्ने कुरो उसले जो बुझिसकेपछि उपरान्त त्यो कमिलीलाई अब कसरी हुन्छ खुसी पार्नु पर्यो महाराज अब घरको श्रीमती जो रिसाएर सधैँभरि रिसाएको रिसाए भयो भनेदेखि त्यो घर व्यवहार त बिग्रिन्छ त ल हेरिबस त बडो बर्बादै हुन्छ अनिखेरि अब त्यो कराउँदाखेरिमा भन्दाखेरिमा बोल्दैखेरिमा पनि हामीहरूले बडो सोच विचार गरेर बोल्नुपर्छ महाराज हामीहरूले जुन हो यसरी जुन सोच्नु सक्नुपर्छ सोच्नु सक्नुपर्छ सोच्दाखेरिमा ठिक सोच्ने अथवा बेठिक सोच्ने अनि अब त्यस्तो किसिमको जुन कुरा अनि अब त्यो बेठिक सोच्नु हुँदैन ठिक किसिमको कुरालाई सोच्नुपर्छ अनिखेरि अब त्यस्तो भइसकेपछि अब उतापट्टि जब त्यसरी जुन रिसाएकी थिए अब त्यो रिसाएको कमिलीलाई अब त खुसी पार्नु पर्यो किन सधैँ गर्ने जो रिसाएको रिसाए भयो नि भनेदेखि बिग्रियो त चाल बिग्रियो अब त्यसलाई त अब जसरी भए पनि त्यो प्रसन्न भनेको खुसी पार्नु भयो भनेर भने त्यस्ता किसिमको जो विचारमा थिए कमिलो अनिखेरि त त्यो कमिलोको त्यस्ता किसिमको जुन हो कुराहरू अनि त्यस्ता किसिमको जुन हो तपाईँ कुराहरू देखेर त्यहाँबाट अलिखेरि त्यो कुरा सुनेर अलिखेरि राजा ब्रह्मदत्त पनि के भयो तपाईँले यसलाई भन्छ उहाँलाई पनि एउटा घात पर्यो आफ्नो श्रीमती जो हो तपाईँ सन्नति जो साथमै छन् भइसकेपछि उपरान्त त्यहाँबाट अलिकति ब्रह्मदत्त पनि अलिकति ज्यादै ठुलो स्वरमा अनि जो हाँस्नुभयो है हजुर हाँस्नुभयो हाँस्दाखेरिमा त जब त्यसरी त हाँस्नु भएको थियो अलिकति त्यो हाँसो के भयो त भने हाँसोले नासो गर्छ भनेर भन्छन् क्या अब हाँस्ने ठाउँमा मात्रै हाँड्नुपर्छ हाँसो लाग्ने ठाउँमा मात्रै त्यो हाँसेको सुहाउँछ नत्र भने त्यो हाँस्नु नहुने त्यो हाँसिकन जो नलाग्ने ठाउँ पनि त हुनसक्छ नि भनेदेखि अलिकति त्यस्ता ठाउँमा त्यसरी हाँसिदियो भनेदेखि बडो बर्बाद हुन्छ महाराजहरू हाँस्ने ठाउँमा हाँड्नुपर्छ रुने ठाउँमा रुनुपर्छ चुकचुकाउने ठाउँमा चुकचुकाउनुपर्छ पश्चाताप मान्ने ठाउँमा पश्चाताप मान्नुपर्छ हरेक किसिमको ठिक मान्ने ठाउँमा जो ठिक मान्नुपर्छ यस्ता यस्ता किसिमका जो कुराहरू हामीहरूले जो विचार गर्नुपर्दछ अलिकति जब त्यस्तो भइसकेपछि उपरान्त जब त्यसरी

किन हो उता पनि अनिखेरि हो त्यसरी जो हाँस्नुभयो अनि खा हाँसिसकेपछि उपरान्त अहिले त्यो भइसकेपछि अब कस्तो त भनेदेखि अनिखेरि त्यस समयमा अनिखेरि ती रानी सन्नतिलाई के भयो त भनेपछि पेज पढेको आफ्ना श्रीमान हाँसेको जो पेज पर्यो किनभने त्यसैले अब कमिलाले आफ्नो श्रीमती जो कमिलालाई पो कमिलीलाई पो गाली गरेको थियो त अनिखेरि उहाँले हाँस्नुपर्ने अवस्था त केही पनि थिएन भनेदेखि त अब उसको श्रीमती पनि जुन त्यसरी कमिलाले गाली गर्दा रिसाउँ अनि त्यो कुरो पनि जब त्यो सन्नतिले जो देखिराखेकी छ भनेदेखि आफ्नो श्रीमान पनि जब त्यसरी अनाहकमा अर्काको व्यवहार अर्काले गरेको कुरा अर्काले गरेको जो गालीदेखि अनिखेरि उहाँले जो हाँस्नु पर्ने त्यस्तो कारण केही पनि थिएन अनिखेरि तर उहाँले हाँसिदिनु भयो त्यसरी कत हाँस्नुभयो जब जुन हो त्यसरी जो हो हाँसिसकेपछि उपरान्त जब त्यसरी जुन हो हाँसिसकेपछि उपरान्त हाँसिदिएपछि अनिखेरि त्यस समयमा अनि ती रानी सन्नति पनि अनि आफ्ना जो पतिको एकदम शीतले गरिकन जुन हो उतापट्टि त्यो हाँसोहरू जो सुन्दाखेरिमा उहाँलाई पनि बडो छक्क लाग्यो महाराज हेर्नुहोस् उहाँलाई लाज पनि भयो लजित पनि भयो ओहो मेरी आमा मेरो श्रीमानले त मेरो त गिल्ली पो गर्नुभयो त गिल्ली गर्नुभयो त रानी जस्तो भएको मानिस राजा जस्ताले आफ्नो श्रीमतीलाई त्यसरी जुन हो अनिखेरि अलिकति गिल्ली गर्दाखेरिमा अनि अरूले पनि के ठाने होला भनेदेखि ल यो कुरा त बडो गल्ती गर्नुभयो मेरो श्रीमानले भनेर भन्ने कुरा उतापट्टि जुन हो ती रानी सन्नतिले त्यस्तो किसिमको विचार भयो भइसकेपछि उपरान्त लजित लाज मानेन उहाँले अनिखेरि त्यस्तो भइन् दुःख लाग्यो अनि तब जब जो दुःख लाग्यो दुःख लागिसकेपछि उपरान्त महाराज उहाँले त के भयो भनेदेखि खानपान गर्ने पनि छोडिदिनु भयो महाराज हेर्नुहोस् अब यतापट्टि खानपान गर्ने भने अलि त्यस्तो किसिमको गर्व छोडिदिनु भयो सबै चाहिँ छाडिदिइसकेपछि उपरान्त अन्तखेरि राजा अनि उतापट्टि जो हो प्रमदत्त के भयो त भने यसलाई भनेदेखि उनलाई जो खुसी गराउने त्यस्ता किसिमको जुन प्रयासमा लाग्नुभयो महाराज हेर्नुहोस् अब त्यसै समयमा अनि अब ती सन्नतिले पनि जो भनिन् अरे हरेक किसिमका जो कुराहरू उनले पनि जो भनिन् ऊ पनि जो ज्ञानी थिइन् ऊ पनि जो ब्रह्मज्ञानी थिइन् अनि अब ती त्यस्तो किसिमको जो लाठी थिएनन् नभइसकेपछि उपरान्त अनिखेरि उतापट्टि ती रानीले जो भने कसलाई भने भने यसलाई पनि आफ्नो श्रीमानलाई भने हे राजन अब तपाईँले यसरी कमी लागो जो न्यूमा हेर्नुहोस् अनिखेरि मेरो हजुरले के गर्नुभयो भने यसरी खिल्ली उडाउनु भयो मलाई एकदम सीताले गरिकन खिल्ली उडाउनु भयो अनि हजुर यतापट्टि चाहिँ मलाई डाउन गर्नु खोज्नुभयो अनिखेरि मलाई त्यसरी चाहिँ खिसाउनु भयो हरेक किसिमका चाहिँ कर्म गर्नुभयो अनि अब त्यस कारणले गर्दाखेरिमा अब म कस्तो त भनेदेखि अब म जो जीवित रहन सक्दिनँ अनि म जीवित रहन चाहन्न त्यसो पो भन्छु ल हेर्नु त आफ्नो श्रीमानलाई बोलाएर ल अब सानो कुराबाट कत्रो त्यो कुरो पर्न गयो त ल हेर्नु त दरियामा ठाकुर अब त्यो भनाइमै छ त जस्तै जो बोल्दाखेरिमा पहिला सोच विचार राम्रो गर्नुपर्छ सोच विचार बिग्रियो यदि भनेदेखि अनिखेरि के बिग्रिन्छ जिब्रो बिग्रिन्छ जिब्रो बिग्रियो भनेदेखि जिब्राले के कुरो बिगारिहाल्छ कुरो बिगारिसकेपछि उपरान्त के भयो बिग्रियो मन बिग्रियो मन बिग्रिसकेपछि उपरान्त के भयो सम्बन्ध बिग्रिन्छ सम्बन्ध बिग्रिसकेपछि उपरान्त त्यहाँबाट अनिखेरि एकदम सोले गरिकन आएर ठोक्छ हाम्रो जो घर व्यवहारहरू बिग्रिन्छ महाराज हेर्नुहोस् त्यस्ता किसिमले गरिकन बिग्रिन्छ अनिखेरि त्यस्तै किसिमले गरिकन अब उतापट्टि राजाको जुन अब एउटा कमिलाले कमिलीलाई उसको श्रीमतीलाई त्यसरी जो केही भनेको सुनेर जाँदाखेरिमा त्यसरी जो हाँदिनाले गर्दाखेरिमा अब यतापट्टि राजा ब्रदरको के भयो त भने यसलाई भने अब घर व्यवहारमा ठक्कर पो पर्छ आँटो त ल अब किन ठक्कर पर्छ आँटो ल रानीले त त्यस्तै किसिमको जो गहिरो विचार पो गरिन् महाराज अब मैले मलाई त्यसरी जो खिसिएपछि मलाई त्यसरी हरे हजुरले हरेक किसिमका जुन हो अनिखेरि अब त्यस्तो किसिमको ठोस मारिसकेपछि विभिन्न गरिसकेपछि उपरान्त म जीवित रहन म चाहन्न भनेर जब त्यसरी चाहिँ भनेकी थिएँ भनिसकेपछि उपरान्त राजा त झसङ्ग हुनुभयो है त्यतिखेर मेरी आमा ठाकुर अब त्यस्तो पर्न जाला भनेर भन्ने कुरा राजालाई त्यो सोच ख्याल छँदै थिएन नभइसकेपछि फ्याटा त्यसो गरी हाँसिहाल्नुभयो हाँसिसकेपछि उपरान्त त्यहाँबाट अनिखेरि अब त्यो हाँसोले गर्दाखेरि श्रीमतीलाई त्यस्ता किसिमको जो ठक्कर परेर गएर अनिखेरि उतापट्टि जब त्यसो भनिन् महाराज अब त्यस पछाडि राजाले अनि आफू हाँस्नको जो कारणहरू सबै कुरो जो बताइदिए कसलाई रानीलाई
रानी तिमीले त्यसो भन्नु उचित छैन, अनिखेरि मैले त अनि अब यो यो कारणद्वाराबाट अनिखेरि मैले जुन हो त्यसो भन्न खोजेको हो भनेर अनिखेरि बताइदिनु भयो। तर उतापट्टि जो सन्नति नामेरको जो रानीले अलिकति त्यो कुरालाई विश्वासै मानेन, विश्वास नमानेर हरेक हरेक किसिमले गरिकन उतापट्टि जो अनविश्वास नै छन्, यो महाराज तपाईँले यस्तो यस्तो किसिमको जो कुरा गर्नु यो कुरो मलाई साह्रै नै चित्त अबुझ भइरहेकै छ, तपाईँले जतिसुकै कुरा मलाई जो भन्नुहोस्, जतिसुकै कुरा ल्याएर बुझाउनुहोस्, जतिसुकै जेसुकै गरे तापनि मेरो चित्त बुझ्ने भएको कुरा छैन। ल हेर त, तपाईँले अर्काका निमित्तमा ल्याएर आफ्नो श्रीमतीलाई यसरी जुन हो गज गर्नु, यसरी जुन हो हँस्यो गर्नु, यसरी जुन हो हाँसो ठट्टा गर्नु, गिल्ली उडाउनु, अलिकति त्यस्तो त्यस्तो किसिमको जो कुराहरू, यो कुरा अलिकति साह्रै जो असह्य छ, यसले धेरै नै जो नराम्रो परिरहेको छ मलाई। ल हेर त, अलिकति जब त्यस्तो भइसकेपछि अलिकति त्यस्तो यो कुरा हुन सक्दैन भनेर उहाँले त्यो कुरो भन्नाले त्यस्तरी जो विश्वास मानिनन्, नमानिसकेपछि ज्यादै रिसाएर अलिखेरि भनिन्, अलिखेरि अति सन्नति राजा बेव्रतालाई आफ्नो श्रीमानलाई भन्दैछन्, यो सम्नक आदि नामरीको 88,000 ऋषिहरू हो भनिकन 88,000 ऋषिहरूलाई गुरु सुत्तजीले बताउनु भएको जुन किसिमको कथाहरू हो सोही नै कथाहरू ल्याएर यतापट्टि जो राजा जन्मेजयले अनि राजा जन्मेजयलाई वैष्णव पाण्डे नामरीका गुरुले ल्याएर बताउनु भएको र जस्तै मार्गनी नामरीका जो गुरुले विष्णु पितामहलाई ल्याएर बताउनु भएको जुन किसिमको कथाहरू हो सोही नै कथाहरू ल्याएर अनि हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गरियो। यो कथाले जो धर्ममा धर्म, अर्थमा सम्पत्ति, कामनामा इच्छा, मुक्तिमा गति, चार किसिमको फल मिलोस् भनेर भनिर अडैया शनिस्तरहरू शान्ति हुन्, शनि सात आदि गरेका ग्रहहरू शान्ति हुन्, उल्का राम्ररी शान्ति हुन्, राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन्, अनि कल्याण होस्, मंगल होस्, उदय होस्, अनि जो उदय होस्, राम्रो होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो जुन हरिवंश पुराणको यो हरिवंश पर्वको यो अध्ययनले गरिकन यथामति विस्तार गरियो। देवकी सुत गोविन्द वासुदेव जगतपते देवमेस्तनयम कृष्ण त्वमहं शरणं गत। देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षमेस्तनयम कृष्ण त्वमहं शरणं गत। नारायण ओ श्रीकृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नाम मेरो बाबुराम फैयाल भेनेपाठ बोस माने टोल गाउँ।

यो शरीर मात्रै हो हामीले देखेको, यो शरीर मात्रै हो हामीले देखेको, जानी कहाँ होला जानी कहाँ होला, उनै सामलाई थाहा होला जानी कहाँ होला उनै

पत्नी पुत्र शरीर सम्पत्ति सबै छन् ईश्वरकै भर। आफ्नो बन्नी कर्म गतिले चौरासीमा डुल्दछ, मेरै हो भनेर व्यर्थ बीजमा व्यर्थै किन झुल्दछ। यस्तो जन्म बिते होलन अघि कति उद्योग भयो कति, पत्नी पुत्र शरीर सम्पत्ति भए जन्मै पिछेका कति। आफ्नै एके भने किन अहिले छुटे, अहिले म एक्लै किन, जसमा त केही पनि छैन आफ्ना बसमा यही सोच रातो दिन। सँगाचित हुँदै आयो रहँदै पैसा छँदै हातमा, व्याधिले नछुँदै आयो रहँदै बर्गर छँदै गाथमा। आफ्ना श्री हुने पछि सुख हुने धन्दा चिनी हालै, अगलागी घरमा भए पछि कुवा खन्दा हुने छैन। आयु छिन्न हुन्छ रात बिहान हप्ता र महिना बनी छाई।

नहीं के होला भरी कसो गरी कहाँ के भन्नु सक्नु नहै लाखौं चन्द्र सरी मनो पुनहरी कैलाश दरबारमा नाना रत्न सोनाका पलङ्गमा स्वामीजीको पासमा जुम्ला हात जोडी अघिल्तिर सरी सामने मुडा धरी लागिन सुन्नती पार्वती चरणमा पसेर बिन्ती गरी हे समू करुणा निधन भगवान हे पणनाथ प्रभु लीला माधवको गरेर मोदय धेरै सुनाउनु भयो तृप्त तै पनि सुन्न मन जान लाग्दैछ हे शङ्कर श्री सीतापतिको पवित्र गुणले कहिले अगाइन्छ र पारिजात कल्प यी वृक्षे रामका पासमा आए भूतलमा कसरी कसले ल्याएछ यो बातमा प्यारा हुन् श्री राजाका महलमा हरदम आए जान थियो छोरी छन् किन इन्द्रले यहाँ शङ्ख मलाई रह्यो धोका

कान बहिरा हुन्छन्, देख्ने आँखा अन्धा हुन्छन्, सुनी कान बहिरा हुन्छन्, देख्ने आँखा अन्धा हुन्छन्, मिलेका यी दाँताका

जब हुन्छ जानी दिन यमराज आउँछन् लिन आफ्ना भन्नी शाखा सन्तान भेला हुन्छन् बिदा दिन आफ्ना भन्नी शाखा सन्तान भेला हुन्छन् बिदा दिन न त धन दौलत हातमा न त कोही जान्छन् साथमा आउने बेला केवल एक्लै आयौं जाने बेला मसन घाटमा त्यति बेला जीवनमा धोका होला है।

0: एउटा नथए उपाय सुना कुरा राम्ररी मनमा गुना एउटा छ उपाय सुना कुरा राम्ररी मनमा गुना कृष्ण भक्ति गरो भने आखिरीमा पर्दैन रुन कृष्ण भक्ति गरौँ भने आखिरीमा पर्दैन रुन नत्र भने जीवनमा धोका होला है जीवनको अन्तिम क्षणमा धोका होला है धोका होला धोका होला धोका होला है जीवनको अन्तिम क्षणमा धोका होला है भाषाका डोलामा चढेर सेतो पछ्यौरा ओढेर जन्ती जान्छन् फुरुरु आगो लाग्छ हुरुरु यो अमूल्य जीवन गइगो बितेर कृष्ण कृष्ण भनौला संसार पार तरौला भन्दा भन्दै यो अमूल्य जीवन गइगो बितेर यो अमूल्य जीवन गइगो बितेर हस्त धन्यवाद
1: परिचित परिचित मित्रजनहरूमा म शिवको नमस्कार नेपाल

लेको पाटी पाटी मिलेर यो सिङ्गो नेपालमा जनता संस्कार पोलेको नेपालका सबै नेपाली मिलेर संस्कार जोगाउन पर्छ यो कुरा ख्याल ख्याल गर्यौं भने मित्र जन हो सन्ताति पुरै नै मर्छ अबको संविधान लेखेर गद्दीमा राजा नै राख्नु पर्छ तपाईँ हाम्रो भविष्य सन्ताति दुईटैलाई सही संस्कारले काम गर्छ विश्व

बरसिनै हामी नेताको दुनु भएर कति पो बाँच्नु पर्ने नेपालीहरू एकै कठा नभई अब त नेताले के हुन् र गर्ने वर्षिनै हामी नेताको दुनु भएर कति बस्ने नेपालीहरू एकै कठा भई अब त कम्मर कस्ने रिसाउनुस् या खुसाउनुस् मित्र जन हो सिलोक लेखिने पालको शिवले कस्तो सिलोक लेख्यो नभन

तपाई चाहिँ छ राजनेताहरू एकजुट नभइकन नेपाल बेच्न कहाँ पाइन्छ हिमाले कांग्रेस र प्रपा माओवादी झिन्जी झिन्जी आएको छ नि छपटीलाई स्वीकार गरेर नेपालमा संस्कार बचाउनुहोस् भनी राजालाई आसनमा राखेर नेताले नेपाल नेपाल सुहाउँदो पार पार्टी पार्टी अन्थाप गरेर नेपालका नेपालीलाई नमार राजालाई गद्दीमा राखे पछि नेपालको बढ्छ नेपालमा राजालाई गद्दीमा राखे पछि नेताको बढ्छ नेपालमा मान नेपाल र नेपालीको हितमा यो आँत खोली नेताहरूले जान बुझेर नेताले चुप्ला बुझेर नेताले बुझपचाए भन्छन् तिनै करोड नेपाली मातृका भूमि मातृभूमि नेपालमा सही सत्यमा जोइन्छ उसलाई धेरै गाली नेताले राजालाई अगाडि नसारे नेपाल रहने होइन

हेरुन राजा र नेतालाई आतै देखि नमस्कार सांसदले वचन टेरुन दिनमा आउने जलमल घामा रातमा आउने हुन जुन विश्वले मानेको नेपाल सुधार्नलाई राजाले सक्ने हुन रातका लागि शीतल दिने जुन दिनका लागि छान घाम विश्वले मानेको तपभूमि नेपालका नेताको भएन सत्य काम नचाहिँदा काम कुरा जो जसले गर्छ हाम्रो नेपालमा उसलाई सधैँ छ ताली नेपालको हितमा सही सत्यमा जोहिन्छ उसलाई चाहिँ दिन रात गाली चरीकोटदेखि पूर्व फर्की हेर्दा गौरी शंकर हिमाल हाँसेको